0: भोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो। फूल फूल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला। एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले पाप लाग्छ सातै जुनी। बरुमा पुत्र किन ल्याए घरमा मन्त्रीहरूले जसै। गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै। ए वर्मा पुत्र बेदार बेसरी यो यज्ञ खमा महा। लागे बालका थरा थरा कामना अतन्त डल्दै त।
1: मेरो नाम तोलासा थापा, कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो। नमस्कार सबैलाई।
2: नमस्कार, मेरो नाम अनिका खरेल, वडा नम्बर 8 कान्छो गाउँपालिका।

पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चैन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण कसको

नारायण आयु छिन्दा हुँदैछ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: गर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सँग वेदान्तले बाँदर झैं कुदिरहन्छ मन यो बाँधेर त्यही ज्ञानले पर्थ्यो पर्थ्यो लानु परमात्मा चिन्तनमा त्यो बेला हाँस्दै गयो बुढो भई सबै कुरा कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारायण।

0: ਉਸ ਦਿਨ ਕੋ ਚਿਨ ਪਾਲਾ ਗਾਰੀ ਦਿਨ ਰਾਤ ਦਿਨ ਦਾਰੀ ਦਾਰੀ ਨਾ ਮੋਰ ਦੇਸ ਵੀਰਾਨ ਕਾਲ ਜਮਾ ਉਸ ਖੇਲ ਤਮਾਸਾ ਆਯੂ ਘਟਿ ਤਾਰ ਘਰ ਤਿਨ ਆਸਾ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਦੇਹ ਥਨੰਗੋ ਕਪੜਾ ਛੈਨ ਅੰਜੁਲੀ ਬਾਹੇਕ ਬਰਤਨ ਛੈਨ ਦੁਃਖਮਣਿ ਬਸਨ ਭਿਕ ਮਾਗੀ ਖਾਂਛਨ ਤਰ ਪਨਿ ਆਸਾ ਤਿਰ ਮਨ ਲਾਂਛਨ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਜਬ ਤਕ ਤਨਮਾ ਪ੍ਰਾਣ ਰਹੰਸ ਤਬ ਤਕ ਘਰਮਾ ਸੁਧਨਿ ਗਰਛਨ ਪ੍ਰਾਣ ਗਏ ਪਛਿ ਪਤਨੀ ਡਰਛੇ ਥਰ ਥਰ ਕਾਂਦੈ ਪਰ ਪਰ ਸਰਛੇ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਕਤਿ ਮੁੜਿਦਾਏ ਛਨ ਕਤਿ ਰਮਿਦਾਏ ਛਨ ਕਤਿ ਲਟਕਾ ਪ੍ਰੇਮੀ ਹੁੰਦੈ ਛਨ ਤਰ ਛਨ ਗਿਆਨ ਬਿਨ ਸਭ ਅੰਧਾ ਬੁੜੀ ਮਾਠੀ ਕਸ ਸਭੈਕੋ ਧੰਦਾ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਗੀਤਾ ਅਲਿਕਤਿ ਜੋ ਪੜਿ ਲਿਨ ਅਲਿਕਤਿ ਗੰਗਾ ਜਲ ਨਿਜ ਲਿਨ ਪ੍ਰਭੂਕੋ ਪੂਜਨ ਜੋ ਜਨ ਗਰਲਨ ਕਿਨ ਤੀਮਕਾ ਬਸਮਾ ਪਰਲਨ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਦੇਹ ਵਿਚਾਰ ਗਲੀ ਗਯ ਸਾਰ ਲੌਰੋ ਭੂ ਪਰ ਸਰਨ ਸਹਾਰਾ ਕੇਸ ਫੁਲੇਕਾ ਦਾਂਤ ਧਰੇਕਾ ਸਭ ਛਨ ਆਸੈ ਤਰਫ ਗਿਰੇਕਾ ਖੇਲਦਾਈ ਬਿਤਿ ਗਯ ਬਾਲ ਅਵਸਥਾ ਤਰੁਣੈ ਤਿਰ ਗੋ ਤਰੁਣ ਅਵਸਥਾ ਬਿਰਦ ਭਯ ਪਛਿ ਚਿੰਤਾ ਲੇਲਾ ਹਰਿਕਨ ਵਲਨੇ ਕੋਨ ਬੇਲਾ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਅਨਿ ਪਨਿ ਜਨਮਿਨ ਅਨਿ ਪਨਿ ਮਰਨੁ ਅਨਿ ਪਨਿ ਗਰਭੈ ਤਿਰ ਗਏ ਪਰਨੁ ਅਵ ਤਾ ਪ੍ਰਭੂਜੀ ਪਾਰ ਲਗਾਉ ਯੋ ਭਵ ਸਾਗਰ ਬਾਟ ਉਠਾਉ ਅਨਿ ਉਈ ਦਿਉਂਸੁ ਰਾਤ ਰ ਹਫਤਾ ਪਛੇਰ ਤਿਥਿ ਰਿਤੁ ਬਾਰ ਘੁੰਤਾ ਮਹੀਨੈ ਨੈ ਰ ਵਰਸ ਉਨੈ ਛਨ ਆਯੁ ਕਤ੍ਰਨ ਕੈਂਥਿ ਉਨੈ ਹੁਨ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਸੱਜਣ ਹੋ ਜੋ ਬਨ ਸਕਿੰਦਾ ਕਾਮ ਠਟਾ ਪਾਣੀ ਸੁਕੇ ਪਛਿ ਪੋਖਰੀ ਝੁਟਾ ਧਨ ਸਕੇ ਪਛਿ ਜਾਨ ਬਿਰਾਨ ਤੋ ਬੁਝੇ ਪਛਿ ਸੰਸਾਰ ਹਿਟੁਨਾ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਰਾਮ ਹਿਤ ਮਿਤ ਸੁਤ ਜਨ ਤਨ ਧਨ ਨਾਰੀ ਗੋਠਰ ਖੇਤ ਪਸ਼ੁ ਘਰ ਬਾਰੀ ਸਭੈ ਜਾਇਕਾ ਤਾਈ ਰਹਨੇ ਛਨ ਤਿਨਕਨ ਏ ਮਲ ਖੇਤੀ ਲੈਨੇ ਛਨ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਕਸਲੇ ਯੋ ਜਗਮਾ ਮਕਨ ਪਠਾਯੋ ਕਤਿ ਦਿਨ ਬਾਚਨ ਸ ਜਾਨ ਕਥਾ ਹੋ ਮਨਾਮ ਗੁਣ ਯਤਿ ਬਾਤ ਗੈਰੋ ਯੋ ਸਭ ਸਕਿ ਸਪਨ ਸਰੀ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਵਿਸ਼ਨੁ ਸਹਸ੍ਰ ਗੀਤਾ ਗਾਉ ਪ੍ਰਭੁਕਾ ਪਦ ਤਿਰ ਧਿਆਨ ਲਗਾਉ ਸਜਨ ਸੰਗਤਿ ਤਿਰ ਮਨ ਦੇਉ ਦੁਖੀ ਜਨਕਾ ਦੁਖ ਹਰਿ ਲੇਉ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਜਬ ਤਕ ਤਨਮਾ ਪ੍ਰਾਣ ਰਹੰਛ ਤਬ ਤਕ ਘਰਮਾ ਸੋਧਨਿ ਗਰਛਨ ਪ੍ਰਾਣ ਗਏ ਪਛਿ ਪਤਨੀ ਡਰਛੇ ਥਰ ਥਰ ਕਾਂਦੈ ਪਰ ਪਰ ਸਰਛੇ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਸੰਸਾਲ ਮਨ ਕਾ ਬੇਗ ਥਮਾਉ ਨਿਸ਼ਯ ਸੁਖਮਾ ਫਸਨ ਨ ਜਾਉ ਕਾਮੈ ਕ੍ਰੋਧ ਰ ਲੋਭ ਹਟਾਉ ਗਿਆਨ ਰ ਭਕਤਿਲੇ ਵੈਰਾਗ ਬੜਾਉ ਸੁਖ ਕ ਖਾਤਿਰ ਭੋਗ ਗਰਿਛ ਭੋਗ ਪਛਿ ਪਛਿ ਰੋਗ ਭਰਿਛ ਨ ਤ ਗਰੀ ਖਾਂਛ ਨ ਤ ਮਰਿ ਜਾਂਛ ਤਰ ਪਨਿ ਪਾਪੈ ਤਿਰ ਮਨ ਲਾਂਛ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਨਾਰਾਇਣ ਭਜ ਹਰਿ ਰਾਮ ਗੰਗਾ ਸਾਗਰ ਕਾਂਸੀ ਗੁੰਮਛਨ ਅਹਨਾਨ ਰ ਦਾਨ ਵਰਤ ਕਥਿ ਗਰਛਨ ਗਿਆਨ ਬਿਨਾ ਸਾਇ ਜਨਮ ਗੁਜਾਰਨ
1: ਸਾਰੇ ਬਾਉ ਚਤੁਰ ਮੁਖ ਅਤਿ ਕਠੋਰ ਸ਼੍ਰੇਣੀ ਪਯੋ ਧਰਪਣਿ ਧਾਰਣ ਕਰਨੁ ਹੁਣੇ ਮ ਪਰਦ ਸੁਸਰਣ ਮੰਗਲ ਦਿਨੁ ਅਸਵਨੀ ਮਯੂਰ ਕਾ ਰੰਗ ਜਸਤਾ ਅਤਿ ਅਸਲ ਬਾਲਾ ਛੰਤਿ ਕਰਮ ਅਧਿਕ ਖੁਲ ਨੂਪੁਰ ਮਣਿ ਜੜਿਤ ਪਾਉ ਪਰਮ ਪ੍ਰਭਾਵ ਲਕ್਷੍ਮੀ ਕਾਝੈ ਗਰਿਕਨ ਤ ਘੁਮ੍ਯਾ ਗਗਨਮਾ ਦਯਾ ਤਿਮ੍ਰੋ ਪਾਉ ਭਨਿਕਨ ਮ ਪਰਛੁ ਸਰਣਮਾ। सर्व ऊ बीचमा छ पात्र र कमाल घण्टा र चक्र यी धनु लम्मा हात बिसे छ पास अति असल शोभाए मान क्या भनु कुण्डल कान बिसे खजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नु हुने जग जननीको माग्छु दयायो घडी कपालमा केश बन्धन मकुट पनि धर्ने अति असल शशील जित गर्ने मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सरपसरी झुल्ने जगनमा लगाएको सिक्री झुनु झुनु गर्ने गगनमा अगाडि सागरको मथन गर्दा बाँसु किसरी लपेटन्ना मन्दर झै जगन सुन कि सिक्री अकबरी बडो शोभा गर्ने झलमल भई त्यही जगनमा हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धर्ने चन्दर मजुर पनि जसका उपरीमा कुमारी रुधारी रहिकन सबै स्वर्गभरिमा पवित्रै गर्छिन् जो पूजन गर्दा देवगणमा कृपा माग्छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तिन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफिक मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान् यदि मकन मङ्गल दिनुभया जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
2: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
3: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पाडे पनि किन दुखेको पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
2: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
3: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
2: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
3: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
3: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।

0: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
0: सम्पर्कको लागि 9844649708 9844649708।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
2: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज, अभिभावक, विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4, दोलखा। ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
6: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ,

0: युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मिठा मिठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको शुरूआत गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार,
3: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल शुद्ध ज्येष्ठ शुक्ल पक्ष सन 2026 जुन 20 तारिक आषाढ 6 गते शनिबार षष्ठी तिथि, आज सिठीको दिन हो। उत्तरायण ग्रीष्म ऋतु रौद्र नाम सम्मत सर मघा नक्षत्र पद्मजोग सिंह राशिको पूर्वमा राता चन्द्रमा छन्। सायद गर्दा झगडा हुने आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 34 घडी 36 पलका छन्। उदय 5:10 अस्त 19:01 हुन्छ। अब कार्यक्रम शुरू गरौं
2: राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्नेछ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।

0: ये दुंदे खेंदा थागा तो यावा दांदे खेंदा निरोग दाये ओम बदी मास्टर मनाये सुहा
1: नासो फैफिला तासी देला नमस्कार सेवा जोले जुदलो पास आउडाई मुडियस पात्र आनुसा लो बर्गा जोग का साथ में उपस्थित बन सके कुछ मनीरा सुलामा पागरिंग
0: आजादी ग्राम संवाद 2083 असार 6 गते शनिबार जून 20 तारीख र आज दवांग अब ढुक 6 गते मुसनीमा र आज को ठेजर कस्तो छ जोक भने आज नयाँ घर बनाउनु हुँदैन नयाँ घरमा सर्नु हुँदैन नयाँ घर भिन्दै बसेर चुलो सार्नु हुँदैन घर बारेको काम गर्नु राम्रो छैन छोर गरी के खान दिन राम्रो छैन र ठेजर योग फल आजको साछु छ राम्रो छ त्यसकारणले आजको भूमतोम पश्चिम परेको छ साइड गर्दा पछाडि पार्नुहोस् राम्रो हुनेछ लो बर्गा
1: जीवालो मुजापुरको गम मित्र आज सिसा देखिएको छ घर गर घर सीमा ठकटुको हुन्छ चोट पर्न सक्छ होसियार गर्न राम्रो हुनेछ लाङ लगाए बरु गम मित्र आज लाग्छ देखिएको छ सबै कुरा राम्रै हुनेछ कुनै पनि बिघ्न भएको छैन काठलो बाकुरुको मिठालाई सोक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ यही लो बिरालो बर्गको मिठालाई सोक्षा देखिएको छ धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ ढुकलो गरुल बर्गको मिठालाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुल्लो नागुरुको मिठालाई राम्रो देखिएको छ कुनै पनि बिघ्नबाट छैन
0: तालो घोडा बर्गको मिठालाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम अत्यन्तै राम्रो फैलिएर जानेछ लुग्लो भेडा वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गरेको गर्न खोजेको काम कुनै प्रकारको अप्ठ्यारो विघ्न बाधा छैन टेलो भादर वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू अत्यन्तै लाभदायी छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू लाभ र फलिफाप भएर जानेछ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू एकदम लाभदायी रहनेछ फाग्लो बदल वर्गको मित्रलाई आज सामान्य दिन चोट पटक पर्न सक्छ होसियार गर्नुहोस् केही दुख बिमार आउन सक्छ एकदम होसियार भएर गए राम्रो हुनेछ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ल नमस्कार सेवा शुभ दिन
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौ हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौ छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ यस कुराको हेक्का राखौ सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरे राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ श्रोता आज शनिबार पनि सदा झै रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11 देखि 12 सम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7:30 सम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
3: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौं। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

कसुरमृत शरी भन्न खेरा ओ शस्त्र जिता महाराज भन्न लागे यसुर जे माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईलाई सुनाइसकेका छौ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दुलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो काल जय स्वर दोलखा कालिन्चो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौं। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनैको बोलाउँछ भन्सुहरूको तुसिङ्गेपछि श्री शान्त भएर जान्छ पछि जो आओस् कोमल कसी
2: সংসার সাল কয় মরিষা।

0: सुनौलो बिहानी महिनाले राशि फलाउँछ रेडियो सयुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दुलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौं। हामी लोक संस्कृतिमा धनी छौं। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने, तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्नुभएको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ, हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई।
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन
2: सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा
4: कति बिग्रेको हो
1: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
4: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
4: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
5: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816 सम्पर्क फोन नम्बर 0949421364 पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा
3: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
3: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
3: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
1: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9914841402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा
6: यो रेडियो सैलुङको समय सूचक हो
7: यति बेला बिहानको 7 बजेको छ

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपालमा ढिला गरी मनसून प्रवेश, सरदरभन्दा कम वर्षा हुने अनुमान। रवि विरूद्धको संगठित अपराधको मुद्दा संशोधन गर्न काठमाडौँ अदालतको पनि स्वीकृत। र दलखाको बेगुबा डेरबाराधीन जुम खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता 56 मेगावाटबाट बढ़ेर 70 मेगावाट पुग्यो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढ़ी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृत गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिम आदेश जारी गरेको हो। यसका लागि लामिछाने पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ। यसले सहकारी पीड़ितलाई मिल्ला पत्रमा रकम फिर्ता गर्न ढोका खुलेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दा न्यायाधीश आत्मदेव जोशीको इजालसले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता 2016(2) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनीहरू नरहेको उल्लेख गरिएको छ। मेलापत्रको लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजालसले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझ नेपालमा मनसून प्रवेश गरेको छ। नेपालमा मनसून सरदर जून 13 प्रवेश गर्दछ। यस वर्ष 6 दिन ढिला गरी मनसून प्रवेश गरेको हो। मौसमविद अशोक बर्खेलका अनुसार विभागले जून 20 आसपासमा मनसून भित्रिने संकेत रहेको अनुमान गरेको थियो। उहाँले एल निलो प्रभावका कारण मनसून ढिला गरी प्रवेश भएको बताउनु भएको छ। हाल प्रशान्त महासागरमा एल निनो विकसित भइरहेको र अझै बलियो हुने क्रम जारी रहेको छ, जसले गर्दा नेपालको मनसून आगमन प्रभाव रहेको उहाँलेको भनाइरहेको छ। उहाँले भन्नुभयो यो सामान्यतया पूर्वबाट भित्रिएर पश्चिमतिर सर्दैछ। उहाँले एन निलो हरेक वर्ष कमजोर नहुने तर कहिलेकाही 2-7 वर्षको अन्तरालमा बेला बेलामा कमजोर हुने बताउनु भएको छ। अर्का मौसमविद डेभिड ढकालले भन्नुभयो एल निलो प्रशान्त महासागरमा विकसित हुने एउटा प्रणाली हो, जसले विश्वभर नै प्रभाव पार्छ। यो समुद्रमा हुने तापक्रमको थप घट

0: हामी सेवा गर्छौँ, हाम्रो लागि छुट्याएको त हुँदैन होइन, र पनि कुरा चाहिँ राख्छौँ ओडाबाट चाहिँ अलिअलि छुट्याएर हामीले उही हेल्पहाउसबाटै कुरा राखेर चाहिँ हामीलाई कहाँनेरि बनाउँछन् र कहाँ त्यही बारफार कति के गर्छन् भन्ने त्यो थाहा हुँदैन हामीलाई। अलिअलि अब हाम्रो लागि पनि छुट्याउनु पर्छ भन्ने कुरा चाहिँ राखेका हुन्छौँ।
1: त्यति धेरै अपडेट छैन म, तर यहाँसम्म चाहिँ यसरी बन्छ अनि त्यो त्यति धेरै चासो पनि म राख्दिनँ, राख्नु त पर्ने हो तर मलाई त्यति चासो नभएर पनि हुनसक्छ।
2: मेरो मोहन प्रसाद हो नाम, थाहा छैन हामीलाई केही कुरा थाहा हुँदैन, त्यति हामी गाविसको कुराहरू थाहा हुँदैन। वडा अध्यक्षलाई भन्यो भने गाविसलाई जब भन्ने हो, गाविसले गर्ने हो नि त, तर वडाले हामीले त्यस्तो जानकारी नै गराउँदैन कि थाहा हुँदैन, गराउनु त पर्ने थियो तर थाहा नै हुँदैन उनीहरूले कुन समयमा गर्छन् भन्ने कुरा थाहा, कहाँबाट कसरी कहाँ कुन समयमा गर्छन् त्यो कुरै थाहा हुँदैन, गराउँदैन हामीलाई।
3: मेरो तीर्थमाया ठकुरी,
0: त्यस्तो कहाँ कति के बजेट आउँछ के को लागि आउँछ त्यो केही पनि थाहा छैन, यसो आउँछ भन्छन् तर त्यस्तोमा म चाहिँ गएको छैन, आउँछ अरे चाहिँ भन्छ, कहिले बचेट आउँछ कहाँ छुट्याउँछ के को लागि छुट्याउँछ त्यो केही थाहा छैन, जान त जान्छन् तर हामी गएको छैनौँ, जानेहरू जान्छ।
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
4: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा, सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
7: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 1 मा निर्माणाधीन जुमकुला जलविद्युत आयोजनाको 20 द्रुत उत्पादन क्षमता 56 MWबाट बढ़ेर 70 MW पुगेको छ। प्रारम्भिक डिजाइनको तुलनामा आयोजनाको क्षमता 14 MWले वृद्ध भएको हो। आयोजना निर्माण स्थल तथा टेलरेस संरचना राख्ने क्षेत्रमा पटक पटक पहिरो खसेर अवस्था जटिल बनेपछि प्राविधिक टोलीको सिफारिशमा टेलरेस आउटलेट स्थानान्तरण गरिएको थियो। आउटलेटलाई तल्लो तटीय क्षेत्रमा सारिएपछि 30 मिटर हेड तथा डिजाइन डिस्चार्ज वृद्धि भएकाले आयोजनाको उत्पादन क्षमता स्वतः वृद्धि भएको प्रबन्धक सानीमा जुम हाइड्रो पावर लिमिटेडले जनाएको छ। आयोजनाका अनुसार जुम खोलामा निर्माणाधीन यस आयोजनाको सम्पूर्ण मुख्य संरचना नदीको बायाँ किनारमा भूमिगत रूपमा निर्माण हुनेछ। नेपाल चीन सीमाबाट करिब 1.5 किलोमिटर र तल्लो तटीय क्षेत्र तथा लप्ची जुम खोला दोभानबाट 1.5 किलोमिटर माथिल्लो भागमा बाँध निर्माण गरिएको छ। दोलखामा गत जेठ महिनामा 6 घरेलू हिंसाका घटनाको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत जेठ महिनामा 7 घरेलू हिंसाका घटनाको उजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मिलापत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको भीमेश्वर नगरपालिका, सैलुङ गाउँपालिका, गौरीशंकर र बैतेश्वर गाउँपालिकाबाट उजुरी प्राप्त भएको हो। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 1 सुष्मा छेमावतीको एकीकृत बस्तीमा निर्माण भएका घरहरू अलपत्र परेका छन्। 2072 साल वैशाखमा गएको भूकम्पले घरबार विहीन बनेपछि भूसिम्पाका भूकम्प पीड़ितलाई वडा नम्बर 1 कै पानी पोखरीमा स्थानान्तरण गरिएको थियो। सुष्माको एकीकृत बस्तीमा अधिकांश घरहरू पूर्ण रूपमा निर्माण हुन बाँकी रहनुको साथै निर्माण भएका घरहरूमा पनि स्थानीय नबसेका कारण अलपत्र परेको स्थानीयको भनाइरहेको छ। भूकम्पपछि निर्माण भएका घरमध्ये 40 भन्दा बढ़ी घरहरूमा मानिस नबसेको सुस्ताको एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष कुमार थामीले बताउनुभयो। जिल्ला अदालत रामेछापले जिल्लाका संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरी सालुवापामा मुद्दा फोर्सेटको अवस्थासहित अदालतबाट भएको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार चालू आर्थिक वर्ष कुल 306 थान मुद्दा दर्ता हुन आएकोमा 263 थान मुद्दा फर्जुट भएका छन्, जसमा देवानीतर्फ 205 थान र फौजदारीतर्फ 58 थान मुद्दा रहेका छन्। गत वर्षको जिम्मेवारी सरेर आएका 109 थान मुद्दा पनि

सय वर्षभित्र फैसला भएको कार्यक्रममा जानकारी गराइएको थियो। सिन्धुली जिल्लामा 11 महिनाको अवधिमा 267 जना व्यक्तिहरू लैंगिक हिंसाबाट प्रभावित भएका छन्। हिंसाबाट प्रभावित हुनेमा एकजना पुरूष रहनु भएको छ भने 266 जना महिला रहनु भएको प्रहरीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसूनी प्रभाव रहेको छ। अन्य भूभागमा स्थानीय वायु तथा पूर्वी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। अन्य तराईका भूभागमा मुख्यतया सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपालमा ढिला गरी मनसून प्रवेश, सरदर भन्दा कम वर्षा हुने अनुमान। रवि विरूद्धको संगठित अपराधको मुद्दा संशोधन गर्न काठमाडौँ अदालतको पनि स्वीकृत। र तलखाको बिगुमा निर्माणाधीन जुमखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता 56 मेगावाटबाट बढ़ेर 70 मेगावाट पुग्यो। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा साथ सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गाल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: हाम्रा सेवा तथा सुविधाहरू
5: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टीटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दुलखा र दुलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 6 गते शनिबार। आज प्रकाशित पत्र पत्रिकाले रवि विरूद्धको संगठित अपराधको मुद्दा संशोधन गर्न काठमाडौँ अदालतको पनि स्वीकृत, लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध, हेटौँडा कपड़ा उद्योग चलाउन प्रधानमन्त्री कार्यालय अग्रसर, थालियो सरसफाई, सुधा सुकुम्बासी बस्ती हटाएको स्थानमा फर्काइदै मनोहर नदी कक्षा 12 को नतिजामा सुधार, औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन समय लाग्ने लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। रवि विरूद्धको संगठित अपराधको मुद्दा संशोधन गर्न काठमाडौँ अदालत पनि स्वीकृत। जिल्ला अदालत काठमाण्डुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिल कार्यालयले शुक्रबार दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माघ बमोजिममा आदेश जारी गरेको हो। यसका लागि लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुलेको छ। खलान समेतको जाहेरीमा नेपाल सरकार बाधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजालसले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुके फौजदारी कार्यविधि संहिता दफा 116(2) अनुसार सम्पत्ति शुद्धिकरण जस्तो केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिने वा संशोधन गर्ने कानूनी रूप नरहेको उल्लेख छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजालसले जनाएको छ। इजालसले क्षतिपीड़ित मुखी न्यायको अवधारणालाई जोड़ दिँदै क्षतिपूर्ति सहितको न्याय प्राप्तिमा अनावश्यक अवरोध हुने अवस्था हटाउन अदालतले सन्तुलित भूमिका निर्वाह गर्नुपर्ने टिप्पणी गरेको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध राष्ट्रिय स्वतन्त्र पार्टी आसपाले आफ्नो वैचारिक दृष्टिकोण स्पष्ट पारेर अगाडि बढ़ने भएको छ। असार 7 देखि 9 गतेसम्म चितवनमा हुन लागेको पहिलो महाधिवेशनले विधान संशोधन गर्दै आफ्नो वैचारिक दृष्टिकोणमा पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनप्रति पूर्ण प्रतिबद्धतालाई संस्थागत गर्न लागेको हो। विधान संशोधन समितिका सदस्य प्रकाश चन्द्र परियारले पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासनप्रति पार्टीलाई संस्थागत रूपमै अगाडि बढ़ाउन लागि जानकारी दिनुभयो। हामीले अहिले विधान संशोधनको लागि मस्यौदा तयार पारिसकेका छौं। उहाँले भन्नुभयो, सामाजिक र न्याय र उद्धार अर्थतन्त्र संवैधानिक समाजवाद न्यायिक समावेशिता योग्यता सुशासन र सदाचार सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्वलाई जोड़ दिने गरी विधान संशोधनको प्रस्ताव महाधिवेशनमा प्रस्तुत हुनेछ। यो खबर आज गोर्खापत्रले लेखेको छ। सुकुम्बासी बस्ती हटाइएको स्थानमा फर्काइँदै मनोहर। कोटेश्वरबाट बनेपातर्फ 1 किलोमिटर जति अगाडि बढ़दा दायाँतर्फ केही महिना पहिलेदेखि देखिने घना बस्ती अहिले खण्डहर भएको छ। गत वैशाखको 2 साता त्यहाँ 777 परिवारका 1600 सदस्य बस्थे। सरकारले डोजर लगाएपछि उहाँहरू लाखापाखा लाग्नु भएको हो। भूमिहीन दलित भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरू विस्थापित भएको यो बस्तीमा फेरि दिनहुँ जस्तो डोजर चल्न थालेको छ। फरक त्यति बेला बस्ती खाली गराउन दुजर तरे चलेको थियो, अहिले मनोहर नदीको धार परिवर्तन गराउन। मनोहर नदीको 1500 मिटर दूरी यसअघिको अव्यवस्थित बस्तीमा रहेको क्षेत्रमा सार्ने तयारी शुरू भएको मनोहर जग्गा एकीकरणका अधिकारीहरूले बताउनु भएको छ। यद्यपि तत्काल 300 मिटर मात्र नदीको धार परिवर्तन गराउन खोजिएको पाइएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ।
कक्षा बाह्रको नतिजामा सुधार। पछिल्लो वर्षमा कक्षा बाह्रको नतिजा निरन्तर सुधार देखिएको छ। अघिल्लो वर्ष 61.17% रहेको नतिजा यस वर्ष वृद्धि भएर 69.75% पुगेको छ। दुई वर्ष अघि कक्षा बाह्रको उत्तीर्ण प्रतिशत 52.91% मात्र थियो। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा बाह्र कक्षाको नतिजामा झण्डै 17% वृद्धि देखिएको छ। यसपटक बाह्रको परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तर पुस्तिका परीक्षणमा शिक्षकलाई दिएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अप्नाइएको सुधारात्मक मुख्य उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणको लागि शिक्षकलाई तालिम दिँदै आएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। हेटौडा कपडा उद्योग चलाउन प्रधानमन्त्री कार्यालय अग्रसर, थालियो सरसफाई। दुई दशकदेखि बन्द रहेको हेटौडा कपड़ा उद्योग सञ्चालनको लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले अग्रसरता दिएको छ। हेटौडा उद्योग क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कपड़ा उद्योग सञ्चालनमा प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष अग्रसर लिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उद्योगको अनुगमन समेत गर्नुभएको छ। मन्त्रीहरू सहितको टोलीको अनुगमनपछि प्रधानमन्त्रीको कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले कपड़ा उद्योगलाई छिट्टै सञ्चालनमा ल्याउने तय भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयबाट हेटौडा उपमहानगरपालिका प्रमुख मीन कुमारी लामासँग कपड़ा उद्योग सञ्चालनको सम्बन्धमा दुई दिन अघि फोन मार्फत छलफल समेत भएको थियो। प्रधानमन्त्रीको कार्यालयसँग कपड़ा उद्योग सञ्चालनमा उपमहानगरपालिकाको भूमिकाबारे कुराकानी भएको नगर प्रमुख लामाले बताउनुभयो। कपड़ा उद्योग चलाउन उपमहानगरको आगामी आर्थिक वर्षको बजेट हाल्न पनि तयार भएको जवाफ आफूले दिएको उहाँले बताउनु भएको छ। प्रधानमन्त्रीको कार्यालयको अग्रसरताले कपड़ा उद्योग सञ्चालन हुने विश्वास दिलाएको प्रमुख लामाले बताउनुभयो। यो खबर आज अनलाइन खबरले लेखेको छ। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो, देशभर फैलिन केही समय लाग्ने। यस वर्षको मनसून औसत मितिभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सर्दर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार मनसून देशभर फैलिएर केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्ष भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी हुने आकलन गरिएको छ। यसबीच मनसूनको प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परे र केही शीतल भए पनि मध्य र पश्चिम भागमा पनि केही दिन यता गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराईका भेगमा केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको बिगु गाउँपालिका वडा नम्बर 1 मा निर्माणाधीन सुमखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता 56 मेगावाटबाट बढ़ेर 70 मेगावाट पुगेको छ। प्रारम्भिक डिजाइनको तुलनामा आयोजनाको क्षमता 14 मेगावाटले वृद्धि भएको हो। आयोजनाको निर्माण स्थल तथा टेलरेस संरचना राख्ने क्षेत्रमा पटक पटक पहिरो खसेर अवस्था जटिल बनेपछि प्राविधिक टोलीको सिफारिशमा टेलरेस आउटलेट स्थानान्तरण गरिएको थियो। आउटलेटलाई तल्लो टटिल क्षेत्रमा सारिएपछि 30 मिटर हेड तथा डिजाइन डिस्चार्ज वृद्धि भएकाले आयोजनाको उत्पादन क्षमता स्वत वृद्धि भएको प्रबन्धक सानीमा जुम हाइड्रो पावर लिमिटेडले जनाएको छ। दोलखामा गत जेठ महिनामा 6 वटा घरेलु हिंसाका घटना खुजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत जेठ महिनामा 7 वटा घरेलु हिंसाका घटना खुजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त खुजुरीको बारेमा छलफल गरी मिलापत्र गराइएको समेत प्रहरीले जनाएको छ।
दोलखाका भीमेश्वर नगरपालिकावडा नम्बर एक सुस्पाको एकीकृत बस्तीमा निर्माण भएका घरहरू अलपत्र परेका छन्। 2072 सालको वैशाखमा गएको भूकम्पले घरबार विहीन बनेपछि भूसिम्पाका भूकम्प पीड़ितलाई वडा नम्बर एकै पानी पोखरीमा स्थानान्तरण गरिएको हो। सुस्पाको एकीकृत बस्तीमा अधिकांश घरहरू पूर्ण रूपमा निर्माण हुन बाँकी रहनु साथै निर्माण भएका घरहरूमा पनि स्थानीय नबसेका कारण घरहरू अलपत्र परेका हुन्। भूकम्पपछि निर्माण भएका घरमध्ये 40 भन्दा बढ़ी घरहरूमा मानिस नबसेका कारण सुस्पाको एकीकृत बस्ती निर्माण समेत नबसेका कारण सुस्पाका एकीकृत जोखिममा परेको सुस्पाका एकीकृत बस्ती निर्माण समितिका अध्यक्ष कुमार थामीले बताउनुभयो। सिन्धुली जिल्लामा 11 महिनाको अवधिमा 267 जना व्यक्तिहरू लैंगिक हिंसाबाट प्रभावित हुनुभएको छ। हिंसाबाट प्रभावित हुनेमा एकजना पुरूष रहनु भएको छ भने 266 जना महिला रहनु भएको छ, जसमा 204 जना विवाहित महिला हिंसाबाट प्रभावित हुनुभएको छ। एकल तथा अविवाहित 50 जना महिला र एकजना पुरूष हिंसाबाट प्रभावित हुनुभएको हो। जिल्ला अदालत रामेछापले जिल्लाका संचार कर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम गरी चालू आवामा मुद्दा फोर्डसिटको अवस्था सहित अदालतबाट भएको प्रगतिबारे सार्वजनिक गरेको छ। जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार चालू आर्थिक वर्ष कुल 306 थान मुद्दा दर्ता हुन आएकोमा 266 थान मुद्दा फोर्डसिट भएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761321444 र 9761321445। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अरे यही थियो त, कहाँ सरे आजकल?
8: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
8: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
8: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
12: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
8: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
12: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: सूचना। 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज, अभिभावक, विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलखा। मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2, बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म, बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म, र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3, बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म, बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
13: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
14: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
15: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
16: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
15: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको

0: लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
5: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
0: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
4: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
6: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलानचोक।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा
3: छ
1: ए सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: सांदक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214142। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख अतिथितामा यही मिति 2083 असार 6 शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ 6 दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ। मिति 2083 असार 6 शनिबार, समय बिहान 7, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 देखि असार 7 सम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर तीनचरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलखा सामुदायिक अस्पताल, भीमेश्वर नगरपालिका 6, चरीकोट दोलखा। सम्पर्क नम्बर 9844463522, 9844463522।
6: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
7: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
6: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
8: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हातखुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
9: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: अया, अया, कस्तो दार दुखेको अघिया पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
8: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
7: त्यहाँ चाहिँ के हुन्छ नि
8: त्यहाँ के हुँदैन
9: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
7: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
12: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz
14: हजुर बाबा

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नु हुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844-002090 र गणेश बुढाथोकी, 9869-019-816। सम्पर्क फोन नम्बर 0494-21-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
3: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
3: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861-055-780 र 9841-57-70-69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता। श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 MHz।
1: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकुट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
2: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
7: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
2: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808642 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
4: ए साथी हो, कसैले थाहा छ त? ए
3: सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू
7: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844008444 9848373107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।
8: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक सिन्धुपाल्चोक दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय घेराबार निर्माण शौचालय भवन खेलमैदान सामुदायिक भवन निर्माण विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति उपभोक्ता समिति संघ संस्था उपभोक्ता समितिहरूले आफूले गरेका कामको सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
5: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल। सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए। सम्पर्क मोबाइल नम्बर 9844300282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आमा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरेछ आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
3: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमोजिमका सड़कहरू बन्द हुने भएकोले सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। योजनाको नाम तामाकोशी बुद्धचोक डाँडा खर्क सड़क स्तर उन्नति मेलुङ 2, बाँसबोटे सड़क मेलुङ 2। बन्द हुने स्थान पिपल डाँडादेखि लड़के खोलासम्म। बन्द हुने समय 2083 साल जेठ 28 गतेदेखि अर्को सूचना नआएसम्म। र पिपल डाँडा ओडा कार्यालय भन्ज्याङ सड़क मेलुङ 2 र 3, बन्द हुने स्थान पिपल डाँडादेखि ओडा कार्यालयसम्म। बन्द हुने समय 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना नआएसम्म। भुवन चापागाई प्रमुख प्रशासकीय अधिकृत मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय भेडपु दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नुपर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ?
9: अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ, यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
2: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
1: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एप्स नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 98 65 59 96 94 र 98 16 85 49 63।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।

0: जाऊ हजुर सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
3: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
4: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सूचना 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ्छ दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सहर्ष अवगत गराउँदै आदरणीय अग्रज अभिभावक विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म
1: जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
5: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
4: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
4: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
6: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
4: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
6: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
4: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-002090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्युट अफ टेक्निकल साइन्स भीमेश्वर 3 चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844-46-53-22 9844-46-53-22।
7: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
8: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
7: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
9: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
10: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
1: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि, मलाई पनि एउटा नयाँ सिलाइ

0: थपड़ीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
7: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन न त, त्यहाँ सुन त यहाँ
9: हाम्रा सेवा तथा सुविधाहरू। लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
7: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, इसिजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649708, 9844649708।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: यो रेडियो सैलुङको समय सूचक हो।
7: यति बेला मध्याह्नको 12 बजेको छ।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफू कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जड़ीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: मेलुङ गाउँपालिकाको सूचना। यस मेलुङ गाउँपालिकाको मिति 2083 साल जेठ 26 गतेदेखि अर्को सूचना जारी नभएसम्म निम्न बमो

0: हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
1: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
0: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988 पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
6: धेरै दिनपछि बेसी गर्नुभयो त, के कति कामले होला?

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्पेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 1 बजेको छ।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टी खोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: जाऊ हजुर सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: हैन, कहाँबाट ल्याउने होला? पहिला त यही थियो।
3: हैन, के एकले गुनगुन गरिराको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844640908 9844640908।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घर सँगै।
4: सूचना
2: 12 विश्व योग दिवसको शुभ अवसरमा आचार्य श्री स्वामी ध्रुवज्यूको प्रमुख आतिथ्यतामा यही मिति 2083 साल असार 6 गते शनिबारको दिन दुर्गा माध्यमिक विद्यालय सैलुङ्छ दोलाखामा योग अभ्यास र प्रवचन सहित महत्वपूर्ण कार्यक्रम सञ्चालन हुन लागिरहेको सरस अवगत गराउँदै आदरणीय अग्रज, अभिभावक, विद्यार्थी तथा सरकारवालाहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं। मिति 2083 साल असार 6 गते शनिबार, समय बिहान 7 बजे, स्थान विद्यालयको प्रांगण, दुर्गा माध्यमिक विद्यालय सैलुङ गाउँपालिका 4 दोलाखा।
4: ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
6: नेपाल शाखा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
4: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
7: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
4: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
7: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
4: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
4: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था,
2: अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
7: सम्पर्कका लागि फोन नम्बर 9854 9531 34 39। गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
2: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-01-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844-46-53-22 9844-46-53-22।
9: होइन दाई, एका बिहानै यो आगनीको टिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
10: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
9: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
11: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-57-93-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
12: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको

लुकेको केही सत्य थियो। मेरो हात कामिरहेको थियो। रमेशले दिएको त्यो पुरानो खाममा चुपचाप हेरिरहेकी थिए। त्यो केवल कागजको खाम थिएन, त्यो समयको बन्द ढोका थियो। 40 वर्षभन्दा पुरानो एउटा आस ढोका थियो। 40 वर्षभन्दा पुरानो एउटा सास, एउटा अधुरो प्रेम, एउटा अन्तिम विदाई। रमेशको आँखा भरिएको थियो। उनी त्यो खामलाई त्यही नजरले हेरिरहेका थिए जसरी कुनै मान्छेले आफ्नो गुमेको जीवनलाई हेर्छ। मैले कहिले खोलिन, उनले बिस्तारै भने। म स्तब्ध भए। यति वर्ष, उनले टाउको हलाए। सानीमाले बाचा गराएकी थिइन्, मायाको इच्छा थियो, त्यसैले मैले कहिले खोलेको थिइन। उनको स्वर गम्भीर थियो। तर अब समय आइसकेको छ। कोठाभित्र सन्नाटा छायो। मेरो मुटुको धड्कन स्पष्ट सुनिन्थ्यो। बाहिर बिहानको घाम थियो, तर त्यो क्षणमा मलाई लागिरहेको थियो पूरै संसार रोकिएको छ। मैले बिस्तारै खाम खोले। भित्र एउटा पुरानो चिठी थियो, पहेँलो धमिलो, तर अक्षरहरू अझै स्पष्ट थिए। त्यो मायाको हातले लेखिएको चिठी थियो। मेरो आँखा रसाए। रमेशले टाउको झुकाए अनि मैले पढ्न सुरु गरे। प्रिय रमेश, पहिलो शब्द पढ्ने बित्तिकै मेरो घाँटी त्यस्तो झुकाए। मैले पढ्न सुरु गरे। प्रिय रमेश, जब तिमीले यो चिठी पढ्ने पढ्दै हुनेछौ, म सायद यो संसारमा हुने छैन। वर्षौंदेखि रोके हुने छैन। म कमजोर भएकी छु, जीवनसँग होइन, आफ्नो मनसँग। तिमीसँग हिँड्ने साहस ममा भएन र तिमी बिना बाँच्ने शक्ति पनि ममा छैन, त्यसैले म हार्दैछु। म हार्दैछु। यदि भगवानले मलाई अर्को जीवन दिए, म तिम्रो श्रीमती भएर जन्मिन चाहन्छु। रमेश बेसरी रोए। 40 वर्षपछि त्यो प्रेम अझै बाँचेको थियो। अनि चिठीको अन्तिम भागतिर पुग्दा एउटा वाक्य थियो, एउटा वाक्य जसले सबै कुरा बदलिदियो। सानीमालाई मैले एउटा कुरा सुम्पिएकी छु, मेरो मुटुको सानीमालाई मैले एउटा कुरा सुम्पिएकी छु, मेरो मुटु धड्कियो। यदि कुनै दिन मेरो रगत फेरि यो संसारमा फैकियो भने त्यो सत्य उसलाई सुनाइदिनु। मेरो हात एक्कासी काम्यो। मेरो रगत फेरि फर्कियो भने के मतलब? मैले फेरि पढे। त्यो वाक्य त्यही थियो, गल्ती थिएन। रमेश पनि स्तब्ध थिए। मैले माथि हेरे। यसको अर्थ के हो? रमेशले आँसु पुछे अनि धेरै बेर चुप बसे। त्यसपछि बिस्तारै भने, त्यो कुरा सानीमा र मलाई मात्र थाहा थियो। मेरो सासै रोकिएला जस्तो भयो। के कुरा? उनको स्वर काम्यो। माया मर्नु अघि गर्भवती थिइन्। मलाई लाग्यो समय रुकियो। कोठाभित्रको हावा हरायो। म बोल्न सकिन, सास फेर्न पनि गाह्रो भयो। के? रमेश रोइरहेका थिए। हामीले कसैलाई भनेनौ, किनकि त्यसपछि झन ठूलो विनाश हुन्थ्यो, परिवार टुट्थ्यो, मान्छेहरू मारिन्थे। सानीमा डराएकी थिइन्। मेरो दिमागले काम गर्न छोडेको थियो। माया गर्भवती, त्यसको अर्थ त्यो बच्चा के भयो? त्यो बच्चालाई म बोल्ने लागेकी थिएँ, तर रमेशले मेरो अनुहार हेरे अनि उनको अनुहार एक्कासी फिक्का भयो, जस्तो उनले पहिलो पटक केही देखे। कुनै यस्तो कुरा जुन वर्षौंदेखि उनको आँखाबाट छुटेको थियो, उनको नजर मेरो

थियो। उनको नजर मेरो अनुहारमा अड्किएको थियो, मेरो आँखामा, मेरो निधारमा, मेरो मुस्कानमा। अनि अचानक उनको मुखबाट एउटा वाक्य निस्क्यो, हे भगवान तिमी। मेरो शरीरभरि काँडा उम्रियो, के भयो? रमेशका आँखा फैलिएका थिए अनि उनको मुख कामिरहे अनि उनको स्वर कामिरहेको थियो, तिमी माया जस्तै देखिन्छौ। त्यो सुन्न साथ मेरो मुटु बेसरी धड्कियो, किनकि मलाई अचानक सम्झना आयो सानीमाले सानैदेखि एउटा कुरा बारम्बार भन्नुहुन्थ्यो, मालती तेरो आँसु कसैसँग मिल्छ तर त्यो को म भन्न सक्दिन। त्यो समय मैले कहिले सक्दिन, त्यो समय मैले कहिले अर्थ बुझिन, तर आज पहिलो पटक मलाई डर लाग्न थाल्यो, किनकि कथा अब प्रेम कथाबाट पारिवारिक रहस्यतिर मुडिँदै थियो र त्यो रहस्यको केन्द्रमा सायद म आफै थिएँ। माफी थिए। रमेशको त्यो वाक्य अझै मेरो कानमा गुन्जिरहेको थियो, तिमी माया जस्तै देखिन्छौ। कोठाभित्र एकाएक भारी सन्नाटा छायो, झ्यालबाट आएको घाम पनि फिक्का लाग्न थाल्यो। म चुपचाप रमेशलाई हेरिरहेकी थिए, उनी मलाई हेरिरहेकी थिइन्, उनी मलाई हेरिरहेका थिए, तर त्यो नजरले मलाई होइन 40 वर्ष अघि हराएकी मायालाई खोजिरहेको थियो। केही क्षणपछि उनले टाउको झुकाए, माफ गर, मैले टाउको झुकाए, माफ गर, म भावनामा बगे। तर उनको स्वरले भनिरहेको थियो, उनी साँच्चै डराएका थिए। मेरो मुटुभित्र पनि अनौठो डर जन्मिसकेको थियो, किन किन सबै कुरा बिस्तारै मसँग जोडिँदै थियो। मैले काफेको स्वरमा सोधे, त्यो बच्चालाई के भयो? रमेश एक्कासी मौन भए धेरै बेरसम्म अनि बिस्तारै झ्याल बाहिर हेरे। त्यो प्रश्नको उत्तर मैले पनि धेरै वर्ष खोजे। मेरो सास अड्कियो, मतलब मायाको मृत्यु भएपछि गाउँमा धेरै कुरा लुकाइयो, धेरै कुरा मेटाइयो र सबैभन्दा पहिले मेटाइयो उसको नाम। उनको आँखामा आँसु भरियो अनि त्यसपछि उनको गर्भको कुरा। म स्तब्ध भएर सुनिरहेकी थिएँ। मलाई केवल यति थाहा थियो, माया मर्नुभन्दा केही समय अघि सानीमाले सबै कुरा थाहा पाएकी थिइन्। उनी मात्र थिइन् जसले अन्तिम दिनहरूमा मायासँग कुरा गर्थिन् अनि मायाको मृत्युपछि सानीमा केही दिन हराएकी थिइन्। मेरो शरीरभरि काँडा उम्रियो, हराएकी। रमेशले टाउको हल्लायो, हो, कसैलाई केही नभनी पछि फर्किँदा उनी पहिलेकी सानीमा थिएनन् जस्तो उनको आत्माको एउटा भाग कतै छुटेको थियो। मलाई अचानक सानीमाको अनुहार सम्झना आयो, त्यो गहिरो उदासी, त्यो एक्लोपन, त्यो अन्कनिएको पीडा, सायद त्यसको कारण यही थियो। त्यसै बेला ढोका खोल्यो, नर्स भित्र आइन्, तपाईँ आफ्नो छोरीलाई हेर्न जान सक्नुहुन्छ। मेरो मुटु एक्कासी धड्कियो, पहिलो पटक म आफ्नी छोरीलाई देख्न जाँदै थिएँ। केही समयपछि मलाई व्हील चेयरमा नवजात शिशु कक्षमा लगियो। सानो कोठा, धेरै बच्चाहरू, मेसिनहरूको हल्का आवाज अनि एउटा सानो पारदर्शी बाकस, त्यसभित्र मेरी छोरी थिए। धेरै सानी, धेरै नाजुक, तर जीवित। मेरो आँखाबाट आँसु झर्यो, मैले कामेको हात काँचमाथि राखे, छोरी यति मात्र भन्न सके। त्यो क्षण संसारका सबै पीड़ाहरू हराएको जस्तो लाग्यो। अचानक छोरीले आँखा खोली, एक सेकेण्डको लागि मात्र, तर त्यो क्षणमा मेरो शरीर एक्कासी चिसो भयो, किनकि ती आँखाहरू मलाई कतै देखे जस्तो लाग्यो, ठ्याक्कै कसैको जस्तै, कसको म सम्झन खोज्दै थिएँ। अनि अचानक मायाको अनुहार आँखा अगाडि आयो, म झस्के, होइन, मैले बिस्तारै भने, त्यो सम्भव थिएन, तर मनले मान्न मानेन। त्यो रात म अस्पतालमै निदाएँ र धेरै दिनपछि फेरि सपना आयो। यसपटक म एउटा पुरानो घरको आँगनमा थिएँ, चन्द्रमाको उज्यालो थियो, आँगनको बीचमा तुलसीको मठ र त्यसको छेउमा सानीमा बसिरहेकी थिइन् एक्लै। पहिलो पटक माया त्यहाँ थिएनन्, केवल सानीमा। म उनको छेउमा गए, तपाईँले के लुकाउनु भएको थियो? सानीमाले टाउको झुकाइन्, आँखाबाट आँसु झरिरहेको थियो। धेरै कुरा, किनकि मलाई लाग्थ्यो सत्यले सबैलाई मार्छ। मेरो गला अवरुद्ध भयो, मायाको बच्चालाई के भयो? त्यो प्रश्न सुन्न साथ सानीमाको शरीर काम्यो, उनी धेरै बेरसम्म चुप रहिन् अनि बिस्तारै रोइन्। त्यो रुवाई सुन्दा मेरो मुटु फुट्ला जस्तो भएको थियो। मैले बाचा गरेको थिएँ, कसलाई? मायालाई। के बाचा? सानीमाले आँसु पुछिन् अनि कामेको स्वरमा भनिन्, उसको रगत जोगाउने। मेरो सास रोकियो, मतलब? उनले टाउको उठाइन्, त्यो अनुहारमा यति धेरै पीड़ा थियो कि मैले हेर्नै सकिन। अनि उनले बिस्तारै भनिन्, माया मरेकी थिइन, तर उनको एउटा अंश बाँचेको थियो। मेरो शरीरभरि काँडा उम्रियो,
बत्ता। सानेमाले आँखा बन्दै गरिन् अनि त्यही क्षण आकाशमा ठूलो गर्जन भयो हावा एक्कासी चल्न थाल्यो, जस्तो सपनाले नै त्यो सत्य सुन्न डराइरहेको हो। सानेमाले अन्तिम पटक मलाई हेरेर भनिन्, सत्य धेरै नजिक छ मालती, तर जब तिमीले थाहा पाउनेछौ तिमीले आफूलाई पहिलेको जस्तो कहिल्यै पाउने छैनौ। त्यसपछि उनी हराउन थालिन्। म चिच्याए, सानिमा त्यो बच्चा को थियो, अहिले कहाँ छ? हराउँदै गरेको उज्यालो भित्रबाट एउटा मात्र वाक्य आयो, त्यो बच्चा कहिल्यै हराएको थिएन। मेरो मुटु रोकिएको जस्तो भयो अनि त्यही क्षण सपना टुट्यो। आँखा खुल्दा बिहान भइसकेको थियो, तर मेरो मनभित्र एउटा वाक्य गुन्जिरहेको थियो, त्यो बच्चा कहिल्यै हराएको थिएन। यदि ऊ हराएको थिएन भने ऊ को थियो, कहाँ थियो र किन? मलाई लाग्दै थियो कि त्यो उत्तर मेरो आफ्नै जीवनसँग जोडिएको छ। त्यो बिहानदेखि मेरो मन अशान्त थियो। सानिमाको अन्तिम वाक्य बारम्बार कानमा बजिरहेको थियो, त्यो बच्चा कहिले हराएको थिएन। म अस्पतालको बेडमा बसेर झ्याल बाहिर हिँडिरहेकी थिएँ। आकाश सफा थियो, तर मेरो मनभित्र आँधी चलिरहेको थियो। यदि त्यो बच्चा हराएको थिएन भने ऊ कहाँ थियो? किन कसैले उसको कुरा गरेन? र सबैभन्दा ठूलो कुरा, किन मलाई लागिरहेको थियो कि यो रहस्य कुनै न कुनै रूपमा मसँग जोडिएको छ? त्यसै बेला रमेश फेरि आए। आज उनी हिजोभन्दा थाकेका देखिन्थे, रातभरि नसुतेका मान्छे जस्तै। उनको हातमा एउटा पुरानो झोला थियो। उनी मेरो छेउमा आएर चुपचाप बसे। केही क्षण कसैले केही बोलेन। अन्तत उनले झोलाभित्रबाट एउटा पुरानो कापी निकाले। कापीको बाहिरी भाग च्यातिएको थियो, किनाराहरू पुराना धुलोले ढाकिएको। मेरो मुटु एक्कासी धड्कियो। यो के हो? रमेशले लामो सास फेरे। सानिमाको डायरी। मेरो शरीरभरि काँडा उम्रियो। सानिमाको? उनीसँग डायरी थियो। मलाई उनको सामानभित्र मैले उनको सामानभित्र भेटे डायरी थियो मैले उनको सामानभित्र भेटाएको थिएँ। मर्नुभन्दा केही दिन अघि उनले यो मलाई दिएकी थिइन् र भनेकी थिइन्। उनको स्वर काम्यो, यदि समय आफ्नो भयो भने मात्र खोल्नु। म चुप लागेर सुनिरहेकी थिएँ। सायद त्यो समय अब आएको छ। रमेशले डायरी मेरो हातमा राखिदिए। मेरो औंलाहरू कामिरहेका थिए, जस्तो म कुनै साधारण कापी होइन, वर्षौंदेखि बन्द गरिएको एउटा संसार खोल्न लागेकी थिए। मैले पहिलो पाना पल्टाए। सानिमाको हस्त लेखन, त्यही सफा अक्षर, त्यही माया, त्यही दुःख। पानाहरू पल्टिँदै गए। धेरै ठाउँमा सामान्य कुरा थिए, घरका कुरा, गाउँका कुरा, मायाका सम्झनाहरू। तर अचानक एउटा पानामा रातो मसीले लेखिएको मिति देखियो, मायाको मृत्यु भएको रात। मेरो सास अड्कियो, रमेश पनि नजिक सरे। मैले पढ्न सुरु गरे। आज मेरो जीवनको सबैभन्दा नजिक सरे मैले पढ्न सुरु गरे आज मेरो जीवनको सबैभन्दा डरलाग्दो रात हो। दिदीले मलाई बोलाइन्। उहाँ धेरै रोइरहनु भएको थियो। मेरो आँखा धमिलो हुन थाले। उहाँले मेरो हात समातेर भन्नुभयो, यदि म भोलि नबाँचे भने एउटा कुरा कसैलाई थाहा हुन नदिनु। मेरो मुटु धड्किन थाल्यो। म डराएँ, म रोएँ, तर दिदीले मलाई अंगालो हाल्नुभयो अनि पहिलो पटक मलाई सत्य भन्नुभयो। कोठाभित्रको हावा भारी भयो। उहाँ गर्भवती हुनुहुन्थ्यो। रमेशले आँखा बन्द गरे। मेरो हात काम्यो, तर मैले पढ्न रोकिन। दिदीले मलाई एउटा सानो कपडाको झोला दिनुभयो। त्यसभित्र केही पैसा थियो र एउटा सुनको सानो लगेट। उहाँले भन्नुभयो, यदि मेरो बच्चा जन्मियो भने यो उसलाई दिनु। मेरो शरीरभरि काँडा उम्रियो। मैले अर्को हरफ पढे अनि त्यो हरफले मेरो संसार हल्लाइदियो। त्यो रात दिदीले आत्महत्या गर्नु भएन। म स्तब्ध भए। के मेरो मुखबाट निस्क्यो। रमेश पनि झस्के। मैले फेरि पढे। त्यो वाक्य त्यही थियो, दिदीले आत्महत्या गर्नु भएन, उहाँलाई बचाउन सकिन्थ्यो। मेरो सास रोकिन थाल्यो। अब कथा पूर्ण रूपमा बदलिँदै थियो। यत्रो वर्ष सबैले आत्महत्या मानेको मृत्यु सायद त्योभन्दा धेरै जटिल थियो। डायरीका अक्षरहरू धमिला हुन थाले, किनकि मेरो आँखा आँसुले भरिएको थियो। मैले अर्को पंक्ति पढे। जब हामीले दिदीलाई भेट्यौं, उहाँ अझै सास फेरिरहनु भएको थियो, तर घरका केही मानिसहरूले अस्पताल लैजाने
रहनु भएको थियो, तर घरका केही मानिसहरूले अस्पताल लैजान मानेनन्। मेरो मुटु बेसरी धड्कियो। रमेश गनो, तर घरका केही मानिसहरूले अस्पताल लैजान मानेनन्। हे भगवान्, उनी बिस्तारै बरबराए। लैजान मानेनन् उनीहरूलाई, परिवारको मानेनन् उनीहरूलाई, परिवारको इज्जत ठूलो लाग्यो, दिदीको ज्यानभन्दा ठूलो।

अस्पताल अस्पताल अस्पताल अस्पताल अस्पताल लैजान अस्पताल लैजान मानेनन् अस्पताल लैजान मानेनन् त्यो समय म अलिकति जान्ने बुझ्ने थिए र तिम्रो अहिलेको मम्मी पनि उहाँ र मैले धेरै रोई कराई बिन्ती बिसाएपछि बाबाको खुट्टै डोगे पछाडि उहाँले बाबाको खुट्टै डोगेपछि बाबाको खुट्टै डोगेपछि अस्पताल लिएर गएका थियौं जब अस्पताल पुग्यो उहाँलाई जब अस्पताल पुग्यौं उहाँलाई सिधै अपरेशन थिएटर लाने कुरा भयो जब अस्पताल पुग्यौं डाक्टरले चेक गर्न साथ उहाँलाई अपरेशन थिएटर लाने कुरा भयो अपरेशन थिएटरमा हालियो केही समयमै एउटा आवाज गुन्जियो तर पछि थाहा भयो दिदीको मृत्यु भयो भनेर तर दिदीको मृत्यु भयो भनेर तर त्यो आवाज धेरै सानो धेरै कमजोर मेरो हात धेरै कमजोर बच्चाको रुवाई धेरै कमजोर बच्चाको रुवाई म स्तब्ध भए कोठाभित्र सन्नाटा छायो रमेश सोइरहेका थिए म पनि किनकि अब एउटा कुरा स्पष्ट भइसकेको थियो माया मरेकी थिएन तर उनको बच्चा जीवित थियो माया मरेकी थिइन् तर उनको बच्चा जीवित थियो अनि सानीमाले त्यो बच्चा देखेकी थिइन् त्यो बच्चालाई बचाएकी थिइन् तर त्यसपछि के भयो डायरी घरको पाना आधा च्यातिएको थियो त्यसपछि लेखिएको भाग हराएको थियो महत्वपूर्ण भाग सबैभन्दा ठूलो उत्तर हराएको तर च्यातिएको पानाको अन्तिम लाइन अझै बाँकी थियो मैले कामेको सुरमा पढे आजदेखि त्यो बच्चा मेरो जिम्मा भयो र संसारले कहिले थाहा पाउने छैन कि ऊ वास्तवमा को हो त्यसपछि अक्षरहरू च्यातिएका थिए म स्तब्ध भएर बसिरहे त्यो बच्चा सानीमाले हुर्काएको बच्चा लुकाइएको बच्चा र अचानक मेरो मनमा एउटा डरलाग्दो सम्भावना चम्कियो यस्तो सम्भावना जसलाई सोच्न पनि म डराइरहेकी थिएँ किनकि यदि त्यो सत्य भयो भने मेरो सम्पूर्ण जीवन मेरो पहिचान मेरो जन्म सबै कुरा बदलिने थियो बदलिने थियो डायरी बन्द भएपछि पनि मेरो हात कामिरहेको थियो कोठाभित्र गहिरो सन्नाटा थियो म र रमेश दुवै एउटै कुरा सोचिरहेका थियौं मायाको बच्चा बाँचेको थियो र सानीमाले उसलाई आफ्नो जिम्मा लिएकी थिइन् तर त्यसपछि त्यो बच्चा कहाँ गयो डायरीको च्यातिएको पानामा सायद सबै उत्तरहरू थिए तर त्यो पाना हराएको थियो र पहिलो पटक मेरो मनमा एउटा डरलाग्दो प्रश्न जन्मियो यदि त्यो बच्चा मनै भए भने त्यो सोच्ने बित्तिकै मेरो शरीर सिरिङ्ग भयो होइन मैले आफैलाई भने यो सम्भव छैन तर मनले मान्दै मानेन किनकि धेरै कुरा मिल्न थालेका थिए सानीमाले मलाई असाध्यै माया गर्नुहुन्थ्यो आमा भन्दा पनि बढी सानैदेखि म बिरामी हुँदा रातभर जाग्नुहुन्थ्यो म रोएँ भने उहाँ पनि रुनुहुन्थ्यो र कहिलेकाहीँ मलाई अंगालो हालेर चुपचाप रोइरहनुहुन्थ्यो त्यो बेला मैले बुझिन तर आज सबै कुरा फरक देखिन थालेको थियो रमेशले मेरो अनुहार हेर्यो के सोचिरहेकी छौ मैले उत्तर दिन सकिन किनकि म आफै उत्तरसँग डराइरहेकी थिएँ केही समयपछि अस्पतालबाट छुट्टी मिल्यो मेरो छोरी अझै केही दिन निगरानीमा बस्नुपर्ने थियो तर अवस्था सुधार हुँदै थियो घर फर्किँदा सबै खुशी थिए तर म भित्र शान्ति थिएन राति सबै सुतेपछि म एक्लै सानीमाको पुरानो कोठामा गए धेरै वर्षदेखि कसैले नचलाएको कोठा अलमारी पुराना कपड़ाहरू फोटोहरू किताबहरू र सम्झनाहरू म बिस्तारै सामानहरू खोज्न थाले घण्टौं बिते केही भेटिएन अनि अन्तत अलमारीको तलपट्टि एउटा पुरानो फलामको बाकस भेट्यो त्यसमा सानो तालचा थियो तर पुरानो भएकोले सजिलै खोल्यो मेरो मुटु धड्किरहेको थियो मैले बाकस खोले भित्र केही पुराना कपड़ाहरू थिए केही फोटोहरू र एउटा सानो कपड़ाको झोला मैले बाकस खोले भित्र केही पुराना कपड़ाहरू थिए केही फोटोहरू र एउटा सानो कपड़ाको झोला
मेरो सास एक्कासी अड्कियो। कपड़ाको झोला ठ्याक्कै डायरीमा उल्लेख गरिएको जस्तो। मैले कामेको हातले झोला खोले। भित्र केही पुराना नोटहरू थिए, समयले पहेला बनाएका, र एउटा सानो सुनको लकेट। मेरो शरीरभरि काँडा उम्रियो। त्यही लकेट मायाले सानीमालाई दिएको त्यो अहिले पनि यहाँ थियो। मेरो आँखाबाट आँसु झर्यो। सानीमा, उहाँले सबै कुरा जोगाएर राख्नु भएको रहेछ। अचानक मैले लकेट खोले। भित्र दुईवटा अक्षर कोरिएका थिए, मा प्लस र। माया रमेश, म बेसरी रोए। त्यो प्रेम साँचो थियो यति वर्षपछि पनि। तर त्यही छेड झोलाभित्र अर्को कागज भेटियो, धेरै पुरानो, आधा च्यातिएको। मुटु धड्कियो कि यो डायरीको हराएको पाना थियो। मैले तुरन्त खोले। अक्षरहरू धमिला थिए तर पढ्न सकिन्थ्यो। पहिलो हरफ देख्ने बित्तिकै मेरो संसार रोकियो। बच्चालाई सुरक्षित ठाउँमा पुर्याए। मेरो सास अड्कियो। अर्को हरफ, आजदेखि ऊ मेरो छोरी हुनेछ। मेरो आँखाबाट आँसु झर्न थाले। मैले कामेको सुरमा पढे। संसारले उसलाई मेरो छोरी भनेर चिन्छ, तर भगवान साक्षी हुनुहुन्छ, ऊ मेरी छोरी होइन। मेरो शरीर एक्कासी सुन्ने भयो। कागज हातबाट झर्न लाग्यो, आँखा धमिला भए, सास फेर्न गाह्रो भयो। अनि त्यसपछि अन्तिम लाइन, त्यो लाइन जसले मेरो सम्पूर्ण जीवन बदलिदियो, ऊ मायाको छोरी हो। मेरो मुटु रोकिएको जस्तो भयो। आँसु रोकिएन। म जमिनमै बसे धेरै बेरसम्म। केही सोच्न सकिन, केही बुझ्न सकिन। केवल एउटा सत्यले मेरो संसार भत्काइरहेको थियो। सानीमा, मेरी आमा थिएनन्। उहाँ मेरी आमा बनेर बाँच्नु भएको थियो, तर मेरो जन्मदिने आमा माया थिइन्। त्यही माया, सपनामा आउने माया, रमेशलाई माया गर्ने माया, मृत्यु रोजेकी माया। म रोइरहेकी थिएँ बच्चा जस्तै, किनकि मैले एकै रातमा दुईवटा कुरा गुमाएकी थिएँ, आफ्नो पुरानो पहिचान र आफ्नो पुरानो जीवन। तर त्यसै बेला पछाडिबाट कसैले बिस्तारै भन्यो, तिमीले आखिर सत्य भेट्यौ मालती। मेरो शरीर चिसो भयो। म बिस्तारै फर्किए। ढोकामा कोही उभिएको थियो, अनि त्यो अनुहार देख्ने बित्तिकै मेरो मुटु फेरि एकपटक रोकिएको जस्तो भयो। मेरो हातमा अझै त्यो च्यातिएको कागज थियो। आँसु रोकिएको थिएन, मनले अझै स्वीकार गर्न सकेको थिएन। म सानीमाको छोरी थिएन, मायाको छोरी थिएँ। ढोकाबाट आएको आवाजले मेरो शरीर श्रृङ्ग भयो। तिमीले आखिर सत्य भेट्यौ मालती। म बिस्तारै फर्के। ढोकामा एउटी वृद्ध महिला उभिएकी थिइन्। उनी निकै बुढी देखिन्थिन्। कपाल पुरै सेतो, अनुहारभरि समयका गहिरा डोबहरू, तर आँखामा अनौठो पहिचान थियो, जस्तो उनले मलाई धेरै पहिलेदेखि चिन्दै आएकी हुन्। हजुर, मैले कामेको सुरमा सोधे। उनी भित्र आइन्। सानीमाको पुरानो ओछ्यानको छेउमा बसिन्। केही बेर चुप लागिन्, अनि बिस्तारै भनिन्, म कमला हुँ। त्यो नाम मैले कहिले सुनेकी थिइन। तिम्री सानीमाकी साथी, तिम्रो सानीमाको साथी। म स्तब्ध भए। कमलाको सुनेकी थिएन। तिम्रो आमाको साथी। म स्तब्ध भए। कमलाको आँखा भरियो। मेरो मुटु फेरि धड्किन थाल्यो। त्यसको अर्थ उनी सबै कुरा जान्थिन्, सायद सबैभन्दा धेरै। तपाईँलाई थाहा थियो मेरो स्वर कामिरहेको थियो, म कोहुँ भनेर। कमलाले आँखा बन्द गरिन् अनि टाउको हल्लाइन्। हो, त्यो उत्तरले मेरो छाती चिरियो। यति वर्ष कति मान्छेलाई सत्य थाहा थियो, अनि म मात्र अन्धारोमा बाँचेकी रहेछु। कमला बिस्तारै बोल्न थालिन्। त्यो रात मलाई आज पनि सम्झना छ। माया मरिरहेकी थिइन्, सानीमा रोइरहेकी थिइन्, र बाहिर पानी परिरहेको थियो। कोठाभित्र फेरि अतीत बाँच्न थाल्यो। मायाले अन्तिम सास फेर्नु अघि एउटा कुरा मात्र दोहोऱ्याइरहेकी थिइन्, मेरो बच्चालाई बचाऊ। मेरो आँखा भरियो। कमलाको सुर पनि काम्न थाल्यो। उनी आफ्नो ज्यानको लागि रोइनन्, उनी केवल तिम्रो लागि रोइरहेकी थिइन्। म रोएँ। सायद पहिलो पटक म आफ्नै जन्मदिने आमाको माया महसुस गरिरहेकी थिएँ। अनि त्यसपछि कमलाले लामो सास फेरे।
गइरहेकी थिए अनि त्यसपछि कमलाले लामो सास फेरिन्। तिम्रो जन्म भयो, मेरो शरीर 81 चिसो भयो त्यही रात हो। धेरै कठिन थियो, हामीले तिमीलाई जोगायौं तर मायालाई जोगाउन सकेनौ। हामी सहित डाक्टरले पनि कोठाभित्र फेरि सन्नाटा छायो। अनि त्यसपछि कमलाले एउटा यस्तो कुरा भनिन् जसले मलाई फेरि स्तब्ध बनायो। तिम्रो अस्तित्व कसैलाई मन परेको थिएन। मेरो मुटु बेसरी धड्क्यो, किनकि तिमी प्रमाण थियौ, प्रेमको प्रमाण, परिवारको लागि लाजको प्रमाण, र उनीहरू तिमीलाई पनि हराउन चाहन्थे। मेरो शरीर काम्न थाल्यो के? कमलाको आँखाबाट आँसु झर्यो। त्यो समय निर्दयी थियो छोरी, अत्यन्त निर्दयी। सानिमाले तिमीलाई बोकेर रातभरि भागेकी थिइन्, म पनि सँगै थिएँ। म स्तब्ध भएर सुनिरहेकी थिएँ। उनी तिमीलाई टाढा लैजान चाहन्थिन्। कसैले नभेट्ने ठाउँमा र भोलिपल्ट गाउँ फर्किँदा सबैलाई भनिन्, यो मेरी छोरी हो। मेरो आँखा फेरि भरियो सानिमा। उहाँले आफ्नो सम्पूर्ण जीवन त्यही झुट जोगाउन बिताउनुभयो, तर त्यो झुट स्वार्थको थिएन, मलाई बचाउनको लागि थियो, मलाई जीवन दिनको लागि। त्यसै बेला कमलाले आफ्नो झोलाबाट एउटा फोटो निकालिन्, धेरै पुरानो। मैले कामेको हातले फोटो लिए। फोटोमा तीनजना थिए, एउटी जवान माया, एउटी किशोरी सानिमा र बीचमा एउटा सानो बच्चा म। मेरो सास अड्कियो, त्यो मेरो जीवनको सबैभन्दा पुरानो तस्विर थियो जुन मैले कहिले देखेको थिइन। फोटोको पछाडि केही लेखिएको थियो, मैले पल्टाए। अक्षरहरू माएका थिए, यदि म नबाँचे भने मेरो छोरीलाई भन्नु। मेरो आँखा धमिला भए अनि मैले बाँकी पढे। म उसलाई संसारको सबैभन्दा धेरै माया गर्थे। त्यो वाक्य पढ्ने बित्तिकै म भक्कानिए। त्यो पहिलो पटक थियो जब मैले आफ्नी आमाको प्रेम शब्दहरूमा भेटे। र त्यसै बेला कमलाको अनुहार फेरि गम्भीर भयो। तर एउटा सत्य अझै बाँकी छ, मेरो मुटु फेरि धड्कियो अझै। कमलाले टाउको हल्लाइन्। कमलाले टाउको हल्लाइन्। सबैभन्दा ठूलो सत्य जुन सानिमाले पनि कहिले भन्न सकिनन्। कोठाभित्रको हावा भारी भयो। के

भएको मृत्यु केवल आत्महत्या मात्र थिएन, त्यसभित्र अर्को अन्ध्यारो सत्य लुकेको थियो र त्यो सत्यले अब दशकौं पुरानो घाउ फेरि खोल्न थालेको थियो। कमलाले त्यो वाक्य भनेपछि मेरो शरीर सुन्ने भयो। त्यो रात कसैले उनलाई मर्न छोडिदिएको थियो। कोठाभित्रको हावा नै भारी भयो, सास फेर्न गाह्रो हुन थाल्यो। म केही क्षण बोल्न सकिन। मायाको मृत्यु केवल आत्महत्या थिएन, उनलाई बचाउने प्रयास नै गरिएन, लाना त अस्पताल लगियो, तर धेरै समयपछि। त्यसभित्र अरू पनि केही थियो। कमलाले आँखा पुछिन्। यो कुरा मैले आजसम्म कसैलाई भनेकी छैन। सनिमाले पनि मलाई बाचा गराएकी थिइन् तर अब लुकाउनुको कुनै अर्थ छैन। म चुपचाप सुनिरहेकी थिएँ अनि कमलाले दशकको पुरानो त्यो रात सम्झिन थालिन्। त्यो रात पानी परिरहेको थियो, धेरै ठूलो पानी। मायाले बिष खाएकी रहेछन्। मेरो मुटु भारी भयो तर कमलाको मायाले बिष खाएकी थिइन्। उनी तुरुन्तै मरेकी थिएनन्। जब हामीले भेट्यौं उनी अझै सास फेरिरहेकी थिइन्। अनि अस्पताल। कमलाले टाउको झुकाइन्, आँखाबाट आँसु झर्यो। त्यही गल्ती भो, त्यही अपराध भो, म स्तब्ध भए। परिवारका केही मानिसहरूले भने यदि ऊ बाँची भने हाम्रो इज्जत सकिन्छ। मेरो मुटु एक्कासी दुख्यो। त्यो सुन्दर इसले शरीर काम्न थाल्यो। उनीहरूलाई मायाको ज्यान भन्दा समाजको डर ठूलो थियो। कमला रोइरहेकी थिइन्, सानीमा घुँडा टेकेर रोइरहेकी थिइन्, बिन्ती बिसाइरहेकी थिइन् दिदीलाई बचाऊ भनेर। उनी अस्पताल लैजान अनुरोध गरिरहेकी थिइन्, रोई कराई चिच्याई गरिरहेकी थिइन्, तर कसैले पनि सुनेन। मेरो आँखाबाट आँसु बग्न थाले। मायाले मर्न खोजेकी थिइन् तर बचाउन सकिन्थ्यो। तत्काल अस्पताल लगेको भए सायद उनी बाँच्थिन् पनि होला, तर धेरै ढिला भयो, कसैले प्रयास नै गरेन। त्यो सोच्दा नै मन चिरियो अनि त्यसपछि कमलाले गहिरो सास फेरिन्। रात धेरै भइसकेको थियो। माया कमजोर हुँदै गइरहेकी थिए, तर उनको हात सानिमाको हातमा थियो। अन्तिम समयसम्म म आँखा बन्द गरेर त्यो दृश्य कल्पना गर्न थाले। एउटी युवती आफ्नो जीवन सकिँदै गरेको थाहा पाएर पनि आफ्नो बच्चाको चिन्तामा, आफ्नो प्रेमको चिन्तामा, आफ्नो बहिनीको चिन्तामा। कमलाको स्वर झन भाँचियो। अन्तिम सास फेर्नु अघि मायाले सानिमालाई एउटै कुरा भनिन्। म सास रोकेर सुनिरहे। मेरो छोरीलाई कहिले एक्लै नछोड्नु। मेरो आँखा भरिए। मेरो आँखा भरिए। उसलाई भन्नु म उसलाई धेरै माया गर्थे। कमला रोइन्, म पनि। कोठाभित्र दुई पुस्ताको पीड़ा मिसिएको थियो अनि त्यसपछि पछि मायाको मृत्यु भयो भन्ने खबर अस्पतालबाट आयो, तर कथा त्यही सकिएन। मेरो मुटु फेरि धड्कियो। किन? कमलाले मलाई हेर्दै भनिन्, किनकि त्यसपछि तिम्रो जन्म भयो। मेरो शरीर फेरि चिसो भयो त्यो रात नै हो। माया गएपछि केही घण्टामै आँखाबाट आँसु झरिरहे। कस्तो नियति थियो त्यो, एउटी आमाको मृत्यु अनि त्यही रात छोरीको जन्म। मृत्यु र जीवन एउटै रातमा, कमलाले बिस्तारै थापिन्। सानिमाले तिमीलाई पहिलो पटक काखमा लिँदा उनी यति धेरै रोएकी थिइन् कि म आज पनि बिर्सन सक्दिन। दिदी फर्किन्, मेरी दिदी फर्किन्, उनी बारम्बार त्यही भनिरहेकी थिइन्। म रोएँ। सायद त्यसैले सानिमाले मलाई यति धेरै माया गर्नुभयो। म उहाँको लागि केवल बच्चा थिएन, म उहाँको दिदीको अन्तिम निशानी थिएँ। त्यसै बेला बाहिरबाट बच्चाको हल्का रुवाई सुनियो। मेरो छोरी, म तुरन्त उठेँ। अचानक मनभित्र केही परिवर्तन भएको महसुस भयो। आज पहिलो पटक मैले आफ्नी जन्म दिने भएको महसुस भयो आज पहिलो पटक मैले आफ्नो जन्म दिने आमालाई गुमाएको पीड़ा मात्र होइन, उहाँले दिएको जीवनको मूल्य पनि महसुस गरे। कमला उठिन्, ढोकासम्म पुगेर फेरि फर्किन्। उनको आँखामा फेरि त्यही अनौठो गम्भीरता थियो। मालती, एउटा कुरा अझै बाँकी छ। मेरो मुटु फेरि धड्कियो। के? कमलाले कामेको स्वरमा भनिन्। रमेशलाई एउटा कुरा कहिल्यै थाहा भएन। म स्तब्ध भए। कुन कुरा? उनको आँखाबाट आँसु झर्यो अनि उनले बिस्तारै भनिन्, माया मर्नु अघि अन्तिम पटक जसको नाम लिएकी थिइन् त्यो रमेश थिएन। मेरो शरीरभरि काँडा उम्रियो। के?

कमलाले आँखा बन्द गरिन्। त्यो नाम सुनेपछि सानीमा पनि स्तब्ध भएकी थिइन्। मेरो सास रोकिएको जस्तो भयो, किनकि अब कथा फेरि अर्को मोडमा पुग्दै थियो र त्यो नाम सायद वर्षौंदेखि लुकाइएको अर्को सत्यको ढोका थियो।

ढोका ढोका थियो। कमलाको त्यो वाक्य सुनेपछि मेरो शरीर सुन्ने भयो। माया मर्नु अघि अन्तिम पटक जसको नाम लिएकी थिइन् त्यो रमेशको थिएन। कोठाभित्रको हावा एक्कासी भारी भयो। मैले कमलालाई हेरेँ, त्यो कसको नाम थियो? मेरो स्वर आफैले चिन्न नसक्ने गरी कामिरहेको थियो। कमला केही बेर मौन बसिन् जस्तो त्यो नाम

0: बागमती प्रदेश प्रहरी कार्यालय जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरीकारले उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ, बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। अब विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्यसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थी

0: व्यक्तिप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराती जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। यस्तै भोलि बिहान पाउने 6 बजे इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान पाउने 10 बजे ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सी को शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाएको गन्तव्य बन्दै। सन् 2025 मध्यसम्म विश्वभर झण्डै पाउने 12 करोड़ मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
2: दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मनछुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोकदोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 97-43-22-35-83 97-43-22-35-83 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ। हेर्न र सुन्न नभुल्नुहोला। लोक साङ्गीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्ट्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
2: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
2: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
9: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
8: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
9: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
8: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
10: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
8: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
10: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
9: सम्पर्कका लागि फोन नम्बर 98 54 45 973, 98 51 34 33 69। गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
8: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
8: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ।
11: 98400090 र गणेश बुढाथोकी 98690019816 सम्पर्क फोन नम्बर 0949421364 पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलाखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलाखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा सम्पर्क नम्बर 98446453322 98446453322
12: होइन दाई एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
13: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
12: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
13: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 98407993924 र 98456744 अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
14: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98408869 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
15: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
11: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
15: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
11: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
15: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
11: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: चाहिँ बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। सुवर्ण अवसर, सुवर्ण अवसर।
6: रेडियो सैलुङको समय सूचक हो।
7: अहिले अपराह्नको 4 बजेको छ।

0: दस वर्ष पछि सायद यस्तो हुन सक्छ।
1: आज म एकदमै खुसी छु किनकि आउने हप्ता मेरो पानी थाप्ने पालो छ।
2: मेरो पनि आज ज्यान चङ्गा भएको छ किनकि मैले एक हप्ता पछि तीन जग पानीले नुहाउने मौका पाउँदैछु।
0: म भने आज एकदमै दुखी छु किनकि आजै घरबाट एक बाल्टिन पानी चोरी भयो। पुलिसमा रिपोर्ट गरे तर पत्ता लाग्ला जस्तो छैन।
1: हो, यो अवस्था हाम्रो समाजमा आउन सक्छ।
2: त्यसैले पानीको स्रोतको संरक्षणको लागि आफैबाट सुरु गरौं। पानी बचाऊ, जीवन बचाऊ।
3: पानीको स्रोत संरक्षणको लागि रेडियो सैरुङ सामुदायिक एफएम 92.7 MHz को अभियान।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98160055780 र 98147079

0: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे, यही थियो त, कहाँ सरे आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो
0: नि रामा? चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: जागिर खाने मौका त आएको थियो नि,
6: तर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला।

0: दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बास्टेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
2: ओहो हो त रहेछ त गाँठे
0: होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844008044 9848073107 र 9855009 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
5: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
7: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
5: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
7: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
5: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
8: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
5: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
8: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
7: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
5: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
5: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844-00-2090 र गणेश बुढाथोकी 9869-019-816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक तीन महीने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो साइलुङ सामुदायिक FM 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510-66-165, 9510-66-165।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानुकोमा लैजा भन्या।
6: अब के को धानीकोमा? नि धानीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
5: त्यहाँ चाहिँ के हुन्छ नि?
6: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
5: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैनापोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

रेडियो सयुङको समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ।

0: सुरुमा प्रमुख समाचारका शीर्षकहरू। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अघिको अन्तिम केन्द्रीय समितिको बैठक सितौनमा जारी। महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्ने नेताहरूलाई गर्ना नेताहरूलाई सभापति रवि लामे छानेको अपील। पार्टीले सरकारका कमी कमजोरीको विषयमा आवाज उठाउन नछोड्ने नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको भनाई। विदेशी एजेण्डा सामु घुँडा टेक्नेहरूको हातमा एमालेको संगठन सुम्पन नसकिने सचिव महेश बस्नेतको स्पष्टीकरण। र लेबनानको दक्षिण क्षेत्रमा भएको इजरायली आक्रमणमा परि पाँच जनाको ज्यान गयो। नेपाली कांग्रेसले सरकारको कामको प्रारम्भिक समीक्षा थालेको छ। आज बसेको संसदीय दलको बैठकमा संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो, बैठकमा सांसदहरूलाई राष्ट्रिय विषयहरूमा बोल्ने, जनजीविकाका सरकारवालाहरूलाई कसरी प्रस्तुत गर्ने हुने, संसदीय दललाई पार्टीको समन्वय सजिलो बनाउने बारे छलफल भयो। उहाँले पार्टीले सरकारका कमी कमजोरीका विषयमा खबरदारी गर्न नछोड्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, सरकारले गरेका कमी कमजोरीका विरूद्ध खबरदारी गर्ने सवालमा हामीले आफूलाई एकदम सक्रिय ढंगबाट प्रस्तुत गरेका छौं। संसदीय दलभित्र हाम्रो नेता बोलेको, हाम्रो सांसद साथीहरू बोलेको तपाईहरूले सुन्नु भएको छ नि, उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक शुरू भएको छ। चितवन भरतपुरको दियालो फोरल्याङमा बैठक शुरू भएको हो। महाधिवेशन अघि बसेको यो अन्तिम केन्द्रीय समितिको बैठक हो। भोलिदेखि रासोपाको पहिलो महाधिवेशन शुरू हुँदैछ। बैठकमा पार्टीको पहिलो महाधिवेशन तयारी, संविधान संशोधन प्रस्ताव र समसामयिक संगठनात्मक विषयमा छलफल हुने एक नेताले बताउनु भएको छ। रासोपाको हाल 131 सदस्यीय केन्द्रीय समिति रहेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट 3000 भन्दा बढ़ी प्रतिनिधि, पार्टीका कार्यकर्ता तथा पर्यवेक्षकहरूको सहभागिता रहने बताइएको छ। केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति रवि लामी छानेले पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्वपूर्ण बाटो महाधिवेशन रहेको बताउनु भएको हो। सभापति लामी छानेले स्वस्थ प्रतिस्पर्धा गर्नको लागि पार्टीका नेताहरूलाई अपील समेत गर्नु भएको छ। पार्टी जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, विश्वास र मेहनतका साथ आएको छ। सभापति लामी छानेले भन्नुभयो। नेकपा एमालेको सचिव महेश बस्नेतले विदेशी एजेण्डा सामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पिने कल्पना पनि गर्न नसकिने बताउनु भएको छ। पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न चौतर्फी दबाव बढ़िरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो। अध्यक्ष ओलीको पक्षमा उभिनुभएका सचिव बस्नेतले भन्नुभयो, पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने विदेशी एजेण्ट सामु घुँडा टेक्नेहरूको हातमा एमाले संगठन सुम्पने कल्पना पनि गर्न सकिँदैन। एमालेको संगठन लाखौं कार्यकर्ताको त्याग, समर्पण र संघर्ष, बलिदानको जगमा निर्मित भएको उहाँले बताउनु भएको हो। उहाँले भन्नुभयो, यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन होइन। पार्टीको भविष्य विचार र संगठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ, कुनै स्वार्थ समूहको इच्छाबाट होइन, बस्नेतले भन्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनैतिक दलहरू एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गर्नुभएको छ। आज राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले ठूलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानूनी हरकत जनताका लागि चुनौती बनेको जिकिर गर्नुभएको हो। 49औं जुगेडी किसान संघर्ष दिवस तथा 35औं किसान संघर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भू राजनीतिक नीति संकटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाउनु भएको हो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फल

0: भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक मानेर तदनुरूप काम गर्न अनुरोध गर्नुभएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पाँच थर पुगेर अर्को धम्की दिनुभएको छ। सम्झौता अवधिभित्र काम नगर्ने निर्माण व्यवसायलाई कुनै पनि हातमा नछोड्न निर्देशन दिनुहुँदै उहाँले समयमा नै काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्, यसअघि नागढुङ्गा मुङलिन सड़क आयोजनाको अनुगमनको क्रममा गत आइतबार पनि उहाँले काम नगर्ने ठेकेदारको खुट्टा बाँचिदिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो, जसको आलोचना भइरहेको छ। रोक्न अवस्थामा रहेको मेची र मध्य पहाड़ी राजमार्गसँग तमोर कडी डोड क्षेत्रको स्थलगत निरीक्षण गर्नुहुँदै शनिबार मन्त्री लम्साल पाँच थर आइपुग्नु भएको थियो। उहाँले आयोजना प्रमुख, सुरक्षा अंगका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँगको भेटमा निर्देशन दिनुहुँदै अधिकांश योजना सम्झौता अवधिभित्र काम नसकिनुमा प्रशासनिक संयन्त्रको कमजोरी रहेको बताउनु भएको हो। त्यसैले सुरक्षा संयन्त्र जिम्मेवार हुन जरूरी रहेको उहाँले बताउनु भएको छ। समयमा काम नगर्ने ठेकेदारलाई थुनेर बाटो छेकेर वा कुटेर भए पनि काम लगाउनुहोस्, देशमा सरकार छ भन्ने महसुस गराउनै पर्छ, मन्त्री लम्सालले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा शुभकामना दिन नेकपा एमालेको पूर्व उपमहासचिव प्रदीप ग्यावालीलाई पठाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीकी सचिवालय प्रमुख निरू देवी पार्का अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुग्न परेका कारण ग्यावाली जानुहुने भएको हो। त्यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन शुभकामना दिन जानुहुने भएको छ। नेकपाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो। रासोपाले भरतपुरको गेस्ट हाउसमा चौरमा हुने सम्मेलन उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो। पूर्ण रूपमा स्वास्थ्य लाभ भइ नसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो। निमोनिया र ज्वरोको कारण अस्वस्थ भएपछि दाहाल करिब 10 दिन अस्पतालमा बसेर जेठ 18 गते डिस्चार्ज हुनु भएको थियो। रासोपाको महाधिवेशनमा सहभागी हुनको लागि करिब 4,000 प्रतिनिधिले सहभागिता शुल्क बुझाउनु भएको छ। राष्ट्रपालले प्रतिनिधिका लागि 5,000 शुल्क तोकेको थियो। महाधिवेशनको पूर्व सन्ध्यामा उपसमिति संयोजक लीला अधिकारीले यसबारे केन्द्रीय समिति बैठकलाई जानकारी गराउनु भएको मनिषाले बताउनु भएको छ। उहाँका अनुसार 3,990 प्रतिनिधिले सहभागी शुल्क बुझाइसक्नु भएको छ। 5,000 का दरले प्रतिनिधिहरूबाट मात्रै 1,59,50,000 रूपियाँ उठेको उहाँले बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: कति बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो

0: सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई किएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।
2: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865046926 र गेलसाङ शेर्पा 9816820107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका मेलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा पेश गरेको छ। गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम गाउँपालिकाको 19 गाउँसभामा पेश गरिएको गाउँपालिकाका अध्यक्ष हीरा कुमार तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार पालिकाले कृषि, पशुपालन, भौतिक पूर्वाधार, निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतलाई प्राथमिकतामा राखेर पालिकाले नीति तथा कार्यक्रम ल्याएको हो। पालिकाले तोकेको समय असार 10 गतेभित्र नै आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरिरहेको छ। दोलखाको भ्रमेश्वर नगरपालिकामा आफै उम्रिएका करिब 1600 गाँजाका बोटहरू प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय जिल्लाको भ्रमेश्वर नगरपालिका वडा नम्बर 6 विभिन्न सार्वजनिक स्थान तथा स्थानीय व्यक्तिहरूका खेतबारीमा फैलिएको करिब 2 रोपनी क्षेत्रफलमा आफै उम्रिएका 1600 गाँजा प्रहरी चौकी साडो बाटोबाट खटिएको टोलीले स्थानीयको रोहोभरमा नष्ट गरेको हो। प्रहरीका अनुसार लागु औषध दुरूपयोग नियन्त्रण तथा अवैध खेती रोकथामको लागि यस्ता फडानी तथा अनुगमन अभियान निरन्तर सञ्चालन भइरहेका छन्। दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 7 50% अनुदानमा कृषि औजार प्रदान गरेको छ। चालू आर्थिक वर्ष 2082-83 वडाले 50% अनुदानमा विभिन्न कृषिका औजारहरू वितरण गरिएको वडा अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार वडाले डिजेलबाट सञ्चालन हुने हाटे ट्रेक्टर भिस्थान, 5 कम्बाइन्ड मिल, 4 थ्रेसर मेसिन, 2 मकै छोडाउने मेसिन 50% अनुदानमा कृषकलाई प्रदान गरिएको हो। वडामा 135 कृषकको आवेदन परेकोमा प्राथमिकतामा राखे लाभग्राही छनौट गरियो। उक्त सामग्री वितरण गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो। सिन्धुलीको कमलाबाई नगरपालिकाले नगर क्षेत्रभित्र निर्माण भइरहेका भौतिक संरचनालाई सुरक्षित, व्यवस्थित तथा दिगो बनाउन भवन निर्माण कार्यसँग प्रत्यक्ष रूपमा संलग्न निर्माण व्यवसायी र डकर्मी प्राविधिकहरूलाई लक्षित गर्दै शुक्रबार एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको छ। नगरपालिकाको आयोजनामा भएको तालिममा सहभागीहरूलाई राष्ट्रिय भवन संहिता, नेशनल बिल्डिङ कोड एनबीसी का प्राविधिक पक्षहरूबारे विस्तृत जानकारी गराइएको थियो। साथै नगरपालिकाले कार्यान्वयनमा ल्याएको भवन तथा बस्ती विकास मापदण्ड, सुरक्षित तथा गुणस्तरीय निर्माणको लागि अवलम्बन गर्नुपर्ने उत्कृष्ट निर्माण अभ्यास सम्बन्धी विषयमा समेत प्रशिक्षण प्रदान गरिएको नगरपालिकाले जनाएको छ। काभ्रेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल बनेपाको आयोजनामा अंग्रेजी तथा नेपाली अष्टलेखन प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम प्याप्सन काभ्रेका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य तथा बनेपा नगरपालिकाका अध्यक्ष महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न भएको छ। विद्यार्थीहरूको सृजनात्मक क्षमता, अनुशासन तथा सुन्दर हस्तलेखन विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: बाकी प्रसंगहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशन आगामी 2083 साल मंगिर 26-27-28 गते काठमाण्डुमा हुने भएको छ। असार 5 र 6 गते काठमाण्डुमा बसेको केन्द्रीय कार्य समितिको बैठकले सो निर्णय गरेको हो। महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको छ। यस समितिमा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरू, पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू रहनुहुनेछ। ललितपुरको बालकुमारी क्षेत्रमा लागू औषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले ठूलो परिणाममा लागू औषध सहित कारोबारी पक्राउ गर्ने क्रममा एक राउण्ड गोली चलाएको जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख एसपी सुभाष चन्द्र बोहराका अनुसार लागू औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड फायर खोलेको हो। घटनाको क्रममा केही घाइते भए नभएको तथा बरामद भएको लागू औषधको परिणाम बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान भएको उक्त दुर्घटनामा परेर 3 जना घाइते हुनु भएको छ। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको डिप एजुकेशन बोर्डिङ स्कूलको स्टाफ बोकेको 2X64-34-38 नम्बरको बस उदयपुर गढी गाउँपालिका 7 जोगी टोल स्थित सड़कमा दुर्घटना भएको हो। दुर्घटनामा महोत्तरीको बर्दिवास नगरपालिका बेमेलेस दत्तको मृत्यु भएको छ। उहाँको उपचारको क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 2 जना गम्भीर घाइते हुनु भएको छ। घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने 28 जना घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानको दक्षिण क्षेत्रमा आज भएको इजरायली आक्रमणमा 5 जनाको मृत्यु भएको सरकारी संचार माध्यमले जनाएका छन्। इजरायललाई इरान समर्थित हिजबुल्लाह बीच एक दिन अघि मात्र नयाँ युद्ध विराम घोषणा भए पनि आक्रमण भएको हो। राज्यद्वारा संचालित राष्ट्रिय समाचार एजेन्सीका अनुसार मध्यरातपछि र आज बिहानसम्म दक्षिण लेबनानका नाताहितिह क्षेत्रसहित 1 दर्जनभन्दा बढ़ी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो। सो क्षेत्रमा तोपखानाबाट पनि गोलाबारी भएको बताइएको छ। एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा 3 जनाको मृत्यु भएको र त्यही दर जहारानीमा 1 जना र उइवेर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप 1 जनाको मृत्यु भएको छ। हिजो मात्र लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा 47 जनाको मृत्यु भएको बताएको थियो र पाकिस्तानको उत्तरी पश्चिम खैबर पखुनखा प्रान्त अन्तर्गत बन्नु जिल्लामा सड़क किनारमा भएका 2 छुट्टा विस्फोटमा कम्तीमा 7 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट कन्ट्रोल गरिएको इम्पोर्ट भाइडर डिभाइस मार्फत लक्षित गरिएको थियो। घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारको लागि प्रयोग गरिएको अर्को सवारी साधन पनि दोस्रो विस्फोट हुँदा थप 90 क्षति भएको बताइएको छ। दुवै विस्फोटमा 3 जना घाइते हुनु भएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी को महाधिवेशन अघिको अन्तिम केन्द्रीय समितिको बैठक चितवनमा जारी। महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न नेताहरूलाई सभापति रवि लामिछानेको अपील। पार्टीले सरकारका कामी कमजोरीको विषयमा आवाज उठाउन नछोड्ने नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको भनाई। विदेशी एजेण्डा सामु घुँडा टेक्नेहरूको हातमा एमालेको संगठन सुम्पन नसकिने सचिव महेश बस्नेतको प्रस्तीकरण। र लेबनानको दक्षिण क्षेत्रमा भएको इजरायली आक्रमणमा पनि 5 जनाको ज्यान गयो।
3: सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठिक समयमा हामी कटनी गर्नेछौ। पवित्र धर्मशास्त्र बाइबलमा गलातीको पुस्तक 6 अध्यायको 9 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 94 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सिलिम सामुदायिक एफएम 92.7 मेगाहर्ज

समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान र नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशु ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी एक इसाई युवा गायिकाको तितो मिठो अनुभव सहितको गवाही प्रस्तुत गर्न गइरहेका छौं। नेपालमा भूटानी शरणार्थी शिविरमा हुर्केर हाल यूएसएको ग्रेन्ड फक्समा बसोबास गर्दै आउनुभएका मर्सी थुलुङज्यू कार्यक्रममा आजको अतिथि हुनुहुन्छ। उहाँ हाल ग्रेस एन्टियोक चर्चको आराधना झुण्डको अगुवा हुनुहुन्छ। विगत लामो समयदेखि सेवकायमा जीवन व्यतीत गर्नुभएकी गायिका थुलुङज्यू एक अनुशासित गैर इसाई परिवारमा हुर्केर किशोर अवस्थादेखि नै इसाई क्षेत्रमा सेवारत रहनुभयो। शरणार्थी शिविरको पृष्ठभूमिबाट आउनुभएका तथा 15 जना परिवारकी कान्छी छोरी उहाँले शिविरमा रहँदै गर्दा परमेश्वरको आश्चर्य कर्म प्रत्यक्ष आफैले देख्नुभयो। इसाई सिद्धान्त मन पराउने तर इसाईहरूलाई मन नपराउने ग्रेस थुलुङले छिमेकी दाजु विकास राई चर्च जान थालेपछि देखिएको जीवन परिवर्तनले प्रभावित हुनुभएर सन् 2013 येशूसँगको यात्रा थालनी गर्नुभएको हो। बालकालदेखि नै जीवनका अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका थुलुङज्यूको सेवकाईको एक दशक लामो फलदायी समय अवधिको अनुभव समेटिएको गवाही आज हामी प्रस्तुत गर्न गइरहेका छौं। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य जीवन गवाही हो। सेवकाईको एक दशक लामो यात्रामा परमेश्वरले हाम्रा सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ भन्ने सिद्धान्तलाई गायिका थुलुङले आफैले जीवनमा भोगेर थाहा पाउनुभयो। यस गवाईद्वारा यसुले तपाईंलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रीष्टलाई पछ्याउनु, फरक धर्म अपनाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईंको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्च घटनाहरू मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: साई श्रष्टाहरूको मिठो आवाजमा गाइएको यो भजनसँगै आउनु श्रोता, अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागि आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता, अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौ र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: हार नमान्नुहोस्, अघि बढिरहनुहोस्। जयमसी आजको बाइबल खण्ड फिलिपीको पुस्तक 3:13-14 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। कसैले भनेका छन्, सफलताको रहस्य भनेको हाँस जस्तै हुनु हो। पानीमाथि हेर्दा शान्त र स्थिर, तर मुनि चाहिँ जोड तोडले खुट्टा चलाउँदै पौडिरहेको। 19औं शताब्दीका प्रसिद्ध भायोलिन वादक निकोलो पागानिनीले यसको सत्यतालाई चित्रण गरेका थिए। उनको सबैभन्दा स्मरणयोग्य सांगीतिक कार्यक्रममा देखाए जस्तो सरल रूपमा सफलता पाएको थिएन, तर त्यसको पछाडि जोड तोडको प्रयत्न थियो। त्यो सांगीतिक कार्यक्रम इटालीको एउटा खचाखच भरिएको भवनमा पूर्ण संगीत टोलीका साथ प्रस्तुत गरिएको थियो। उनले गाएको र बजाएको सुन्नेहरूले उनको प्रविधि अविश्वसनीय र उनको स्वर उत्कृष्ट रहेको बताए। उक्त कार्यक्रमको अन्त्यतिर जब उनी आफ्ना दर्शकहरूलाई धेरै कठिन खण्डमा चकित तुलाइरहेका थिए, तब उनको भायोलिनको एउटा तार अचानक चुडियो र उनको वाद्ययन्त्रबाट झुन्डियो। पागानिनी एकैछिन असहज बने, टाउको हल्लाए अनि तत्काल सुन्दर रूपमा केही नयाँ धुन निकाल्दै बजाउन जारी राखे। त्यसपछि पागानिनी सहित सबैलाई चकित तुल्याउँदै दोस्रो तार पनि चुडियो। त्यसको केही समयपछि तेस्रो तार पनि चुडियो। पागानिनी आफ्नो भायोलिनका 3 तार झुन्ड्याउँदै चकित भीड़को अगाडि उभिएको दृश्य एक उत्पत्याङ हास्य जस्तो देखिन्थ्यो। तर आफ्नो वाद्ययन्त्र मर्मत गर्न स्टेज छोड्नुको सट्टा उनी दृढ उभिए। उनले बाँकी रहेको एउटा तारको भरमा गीतको कठिन खण्ड शान्तपूर्वक पूरा गरे, जुन एउटा यस्तो प्रस्तुति बन्यो जसले उनलाई ताली, प्रशंसा र दीर्घ प्रसिद्धि घुमाइदियो। यहाँ एउटा अर्को भनाइ छ, जब यात्रा कठिन बन्छ तब बलिया व्यक्तिहरूले यात्रा शुरू गर्छन्। पावल यस्तै मानिस थिए। तर म एउटा काम गर्दछु कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोडसँग लम्कदै ख्रिस्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोडसँग अघि बढ्दछु। हामी सबै जो आत्मिक रूपमा परिपक्व छौं, हामीले पनि यसरी नै सोच्नुपर्छ। त्यसै कारण आजको वचन छ, हार नमान्नुहोस्, अघि बढिरहनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

युथियो आजको सन्देश अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक इसाई युवा गायिका मर्सी थुलुङजीको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र चुनौतीहरूको बावजूदमा पनि येशूलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यो खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई अब हामी निरन्तरता दिउँ।

कृष्ण नाम जयमसी अनि आज म मेरो जीवन गवाईको बारेमा तपाईँलाई सेयर गर्न गइरहेको छु अनि म विश्वास गर्दछु कि यो जीवन गवाईले चाहिँ तपाईँको जीवनमा केही उत्साह बढ्नेछ अनि तपाईँले पनि यो मेरो जीवन गवाई सुनेर जतिजना तपाईँले कृष्णलाई पाएको छैन विशेष गरी उहाँहरूले यो कुराहरूलाई सुनिकन उनीहरूले इन्करेज पाउनेछ अनि प्रभु जति पाउनुभएको छ उहाँहरूले पनि इन्करेज पाउनुहुनेछ भन्ने म आशा राख्दछु विशेष गरी अनि मेरो आज म फर्स्ट टाइम मेरो जीवन गवाई यसरी भन्दैछु यसरी लाइफद्वारा तपाईँलाई सेयर गर्न गएका छु हुन त मेरो जीवन गवाई मिरेकल हुन्छ नि अचानक त्यो ठुलो कुराहरूबाट आएको होइन सिम्पल छ अनि म त आशा छ कि त्यो हरेक गवाईले चाहिँ मानिसको जीवनमा काम गर्दछ किनभने परमेश्वरले चाहिँ प्रत्येक हाम्रो विश्वासीको जीवनमा चाहिँ गवाई एउटा आइडेन्टिटी आफ्नो गवाई बनाएको चाहिँ परमेश्वरले चाहनुहुन्छ किनभने जबसम्म विश्वासीको गवाई हुँदैन तबसम्म उसको जीवन परिवर्तन भएको हुँदैन जसको गवाई हुन्छ नि उसको जीवनमा त परिवर्तन भएको हुन्छ अनि आजको यो समय यी समयहरूमा विशेष गरी आज म तपाईँलाई मेरो जीवन गवाई सरसरी जीवन गवाईको कार्यक्रममा म जान चाहन्छु अनि मेरो जीवन गवाई मैले अघि पनि भनेको मेरो जीवन गवाई ठुलो मिरेकल चाहिँ छैन तर मिरेकल आफ्नो जीवनमा त्यो चेन्जेस पाउनुको मिरेकल चाहिँ मेरो जीवनमा डेफिनेटली छ म तपाईँलाई खुरुखुरु बताउन चाहन्छु विशेष गरी म चाहिँ एउटा यस्तो व्यक्ति थिएँ अलिकति अनटकेटिभ भनौँ न त्यति साह्रो म नबोल्ने व्यक्ति अलिकति मलाई धेरै बोल्न अलिकति मान्छेको बिचमा बोल्न अलिकति नर्भस फिल हुने अनि धेरै फरवर्डेड गएर अरू जस्तै फरवर्डेड गएर बोल्न मलाई एकदम धेरै गाह्रो लाग्ने व्यक्ति थिएँ म जब म प्रभु पाएको थिइनँ त्यस्तो टाइपको व्यक्ति थिएँ अनि नर्मली सानैदेखि चाहिँ मलाई अलिकति अर्कै टाइपको भनौँ न अब मेरो घरमा हरेक संस्कारहरू चाहिँ राम्रै भएको कारणले अलिकति अरू नराम्रो चिज खानेदेखि लिएर नराम्रो चिज बोल्ने कुराहरूमा चाहिँ अलिकति स्ट्रिक्टै थियो मेरो परिवारमा त्यो स्ट्रिक्ट भएको कारणले त्यस्तो हुन्छ नि भइकार बिग्रेर हिँड्नु त म पाइनँ किनभने मेरो परिवारमा एकदम धेरै अनुशासनलाई फलो गर्न लाउनुहुन्थ्यो यानि कि यस्तो नराम्रो खानेदेखि चाहिँ मेरो प्यारेन्ट मेरो सिस्टरहरू हुनुहुन्थ्यो अनि उहाँले चाहिँ धेरै नै स्ट्रिक्ट गर्नुहुन्थ्यो अनि त्यस्तो कुरामा चाहिँ म त्यति साह्रो गइनँ सानैदेखि नै अलिकति तर अलिकति फरवर्डेड हुने एउटा नर्भस हुने टाइपको थिएँ म किनभने म बोल्न नसक्ने अनि म जसरी तपाईँहरूको सामु यसरी लाइभद्वारा बोल्छु नर्मली तपाईँहरूसँग अब हुन्छ नि भेट हुँदा पनि म कति मानिसहरूसँग चाहिँ बोल्न अलिकति सक्थिनँ किनभने आफूले आफूलाई चाहिँ कम ठान्थे म आफूले आफूलाई चाहिँ मान्छेले के भन्छ कि भन्ने कुराहरूको ध्यान दिइरहेको थिएँ म अनि त्यही भएको कारण म अलिकति बोल्थिनँ कति कुराहरू म गर्न सक्थिनँ कति कुराहरू म सेयर गर्न सक्थिनँ मानिसहरूलाई अनि म त्यस्तो टाइपको थिएँ अनि सरसरै म विशेष गरी एउटा रिफ्युजी क्याम्पबाट आएको कारणले मेरो ब्याकग्राउन्ड चाहिँ रिफ्युजीबाट म हुर्केको हो मेरो घर मेरो बाबा मम्मी चाहिँ भुटानमा जन्मिनु भएको अनि म तपाईँलाई हल्का मेरो इन्ट्रोड्युस भन्न चाहन्छु अनि मेरो मेरो मम्मी पापा भुटानमा जन्मिनु भएको अनि म चाहिँ पछाडि उहाँहरू भुटानबाट के भएर त्यसरी यता नेपाल आउनुभएको थियो नेपाल आइसकेपछि चाहिँ म पछाडि दुई तिन वर्षपछि म जन्मेँ अनि म चाहिँ एउटा परिवारमा सबैभन्दा सानै छोरी मेरो म आज अहिले चाहिँ मेरो पापा लाइक हि इज 82 इयर्स ओल्ड उहाँ चाहिँ त्यस्तै 82 वर्ष हुनुहुन्छ अनि मेरो मम्मी चाहिँ 64 वर्षको हुनुहुन्छ अनि मेरो मम्मी पापा एकदम वृद्ध हुनुहुन्छ अनि म चाहिँ अन्तिमको मेरो परिवार चाहिँ विशेष गरी 12 हुनुहुन्छ मेरो नानाहरू सिस्टरहरू 12 हुनुहुन्छ मेरो एउटा मात्र दाजु हुनुहुन्छ अनि म अहिले मेरो ब्याकग्राउन्ड चाहिँ त्यस्तो छ कि म एउटा रिफ्युजी क्याम्पबाट हुर्केर आएको व्यक्ति हो म भुटनिस रिफ्युजी अनि म भुटनिस रिफ्युजी आफूले आफूलाई भन्न म कहिले पनि डराउँदिनँ अनि म सरम पनि लाग्दैन मलाई किनभने त्यो भुटनिस रिफ्युजीको ठाउँबाट हामीलाई परमेश्वरले कसरी ल्याउनु भएको छ भन्ने कुराहरू म अहिले बताउन चाहन्छु विशेष गरी अहिले म लास्टमा बताउन चाहन्छु
अनि मेरो त्यस्तो छ मेरो परिवारको. अनि रिसेन्टली चाहिँ म अहिले युएसमा बसिरहेको छु, नर्थ डकोटा ग्रैंड फॉक्समा. अनि अहिले म वर्शिप लिडरको काम गर्छु, मेरो चर्चको नाम ग्रेस एन्टिक चर्च हो. अनि रिसेन्टली म वर्शिप लिडरको काम गरिरहेको छु, युथहरूलाई लिड गरेर एज अ युथ पास्टर काम गरिरहेको छु, युथहरूलाई इन्करेज गरेर उहाँहरूलाई आफ्नो क्षेत्रमा बढाउने कामहरू गरिरहेको छु ग्रैंड फॉक्समा. लगतै मेरो त्यति नै छ, अनि मेरो इन्टरेस्ट चाहिँ त्यति नै छ रिसेन्टलीको. अनि म मेरो गवाईमा चाहिँ के कहाँबाट सुरु गर्न चाहन्छु भने, विशेष गरी म भुटानबाट मेरो मम्मी पापा आइसकेपछि म रिफ्युजी क्याम्पको टिमाई क्याम्पमा भन्ने ठाउँमा म जन्मेँ. अनि टिमाई क्याम्पमा भन्ने ठाउँमा म जन्मेँ सानै अवस्थामा अलिकति म चाहिँ स्पोर्टहरू खेल्नुमा धेरै नै मन पराउने व्यक्ति, सकर भयो, क्रिकेट भयो, होइन ग्याम्बलिङहरू कुरामा एकदम धेरै फरवर्डेड, फिजिकल्ली कुराहरू भनौँ न, अनि त्यस्तो कुराहरूमा फरवर्ड थिएँ. अनि म सानै अवस्थाबाट हुर्केर जन्मेँ. अनि पछाडि फेरि हाम्रो डिसिसन भयो अब सबै अमेरिका धेरै मानिसहरू आएको कारणले चाहिँ, अनि हामीलाई सातवटा हाम्रो स्टेटहरू थियो, सातवटा ठाउँ थियो, एउटा क्याम्पको सातवटा क्याम्प थियो. अनि म चाहिँ टिमै क्याम्पमा बस्ने गर्थेँ. अनि पछाडि चाहिँ सबै युएस गएको कारणले म फेरि बेलदाङीको G4 भन्ने सेक्टरमा म आएर म बस्न थालेँ. अनि म त्यतिखेर चाहिँ निकै ठुलो भइसकेको थिएँ, लाइक 13-14 वर्षको भनौँ न, त्यस्तै 14 वर्षको उमेर जस्तै थियो म यता मेरो टिमै क्याम्पदेखि आएर. अनि यता बेलदाङीमा बसेपछि चाहिँ मेरो त्यस्तै 14 वर्षको उमेर थियो म. अनि त्यो 14 वर्षको उमेरसम्म म चाहिँ विश्वासीहरूलाई चाहिँ कस्तो नजरले हेर्थेँ भने, अलिकति मलाई चाहिँ कस्तो भने, मेरो साथीहरू धेरै अब सन्डे क्लासहरू जाने गर्थ्यो, म सानै भएको कारणले प्रायः जस्तो अब सन्डे क्लासहरू माको कुराहरू गर्नुहुन्थ्यो साथीले. तर मलाई चाहिँ कस्तो भने, मलाई क्रिस्टियनिटी धेरै नै मन पर्थ्यो सानैदेखि, तर मलाई क्रिस्चियनहरू चाहिँ मन पर्थेन. त्यस्तो व्यक्ति थियो म जब प्रभु पाएको थिइनँ मैले. म चाहिँ त्यस्तो खालको थिएँ कि मलाई परमेश्वर मन पर्ने, राम्रो त्यो एउटा उनीहरूको क्रिस्टियनिटीको त्यो उयोहरू मन पर्ने होइन तरिकाहरू, तर मलाई क्रिस्चियन चाहिँ नमन पर्ने त्यस्तो व्यक्ति थियो म. क्रिस्चियनको चाहिँ एकदम विरोध गर्ने गर्थेँ, खिसी गर्ने गर्थेँ, उनीहरूको मजा उडाउने गर्थेँ. मेरो अब जो पनि क्लोज फ्रेन्ड्सहरू थियो क्रिस्चियनहरू, उनीहरूलाई अब अरूलाई त गएर म भन्न सक्दिनँ, आफ्नै साथीहरूलाई चाहिँ अलिकति कस्तो भनौँ अब विरोध गर्ने भनौँ न. तर मलाई क्रिस्चियनिटी चाहिँ मन पर्थ्यो एकदम धेरै, क्रिस्चियनिटी चाहिँ मन पर्थ्यो मलाई. तर मान्छेहरू धेरै अब डिफ्रेन्ट टाइपको मान्छेहरू देखेर होला, विश्वासी क्रिस्चियन त भन्ने तर उनीहरूको त्यो व्यवहार चाहिँ क्रिस्चियनको जस्तै नभएको कारणले चाहिँ म एकदम धेरै विश्वासीहरूको चाहिँ विरोध गर्थेँ. अनि विरोध गरेर उनीहरूलाई जिस्काउँथेँ पनि. अब सानो अवस्था हुँदा चाहिँ एउटा परमेश्वर यसु चाहिँ क्रुसमा त्यो चढेर उहाँ मृत्युको बाटो भएर जाँदाखेरि त्यो क्रुसमा चढेको कुराहरूमा म अलिकति खिसी गर्ने गर्थेँ, मेरो साथीहरूलाई एकदम धेरै त्यसरी खिसी गर्ने गर्थेँ. अनि त्यस्तो टाइपको थिएँ म, तर मलाई क्रिस्चियनिटी चाहिँ मन पर्थ्यो. अनि पछाडि फेरि क्याम्पमा पनि म त्यसरी गर्थेँ. अनि मेरो एउटा छोरी थियो, अनि ऊ चाहिँ अनि मेरो नानाको छोरी हुनुहुन्थ्यो, अनि ऊ सन्डे क्लास उसको साथीहरूसँग जान थाल्यो. अनि त्यसले पनि मलाई भन्यो कि ओ हिँड्न तँ पनि जाउँ राम्रो हुन्छ, चर्च गयो भने राम्रो हुन्छ भने. तर म चाहिँ पिटिकै नमाने, किनभने मेरो एराउन्डको जति पनि मैले चिनेको व्यक्तिले चाहिँ मलाई नराम्रो प्रभाव दिएको कारणले चाहिँ मैले एकदम विरोध गर्थेँ होइन. यदि उनीहरूले अब क्रिस्चियन भएर उनीहरूले त्यो एउटा राम्रो हुन्छ नि कनेक्टेड गरे, त्यो परमेश्वरको त्यो हुन्छ नि प्रेमको त्यो झल्को छराउनु भएको छ, डेफिनेटली मैले त्यतिखेर घुँडा टेक्थेँ होला. तर त्यो हुन्छ नि परमेश्वरलाई प्रेम त गर्छु भन्ने, तर उनीहरूको व्यवहारमा चाहिँ नउतारेको कारणले चाहिँ म एकदम विरोध गर्थेँ उनीहरूको. अनि त्यस्तो टाइपको थिएँ म. अनि त्यही भएको कारणले अनि मेरो नानाको छोरी हुनुहुन्थ्यो, अनि त्यसले भने, तर म जानु मानिनँ त्यतिखेर. सरासरी मैले त्यसलाई इन्कार गरेँ, म जान्न, किनभने मलाई विश्वासीहरू मन पर्दैन, चर्चको विश्वासीहरू मलाई मन पर्दैन, मलाई प्रभु मनपर्छ, म प्रभुलाई या विश्वास गर्छु भन्ने चाहिँ गर्थेँ म. तर ग्रहण चाहिँ गर्न नमाने, अनि फेरि पुरा विरोध गर्नु मन पर्ने क्या त्यो विश्वासीहरूको, उनीहरूको व्यवहार देखेर. अनि त्यही भएको कारण, तर मलाई परमेश्वर नपाउँदा पनि परमेश्वर सत्य हुनुहुन्छ, अनि परमेश्वरमा चाहिँ एउटा हुन्छ नि, परमेश्वर चाहिँ
उहाँ इज ट्रु भन्ने कुरा चाहिँ मलाई महसुस हुन्थ्यो पहिल्यैदेखि अब प्रभु नपाउँदै. तर मान्छेको बेहुरा अब किनभने जब अब परमेश्वरलाई चिनेको थिएनौँ, परमेश्वरलाई नचिन्दा विश्वासी नहुँदा चाहिँ कस्तो हुँदो रहेछ भने मान्छेकै अनुहारलाई हेरिँदो रहेछ क्या. अब जब आफूले परमेश्वरको त्यो हुन्छ नि वचनलाई बुझेको छैन भने चाहिँ डेफिनेटली मान्छेलाई नै मान्छेको त्यो व्यवहारले नै आफूलाई प्रभाव गर्दो रहेछ. त्यस्तो खालको थिएँ म. अनि पछाडि त्यसरी ठिमाई क्याम्पबाट फर्केर आएर मैले बेलाइन्थ्योमा जब म फर्केर आएँ म 14 वर्षको थिएँ, त्यस्तै 14 वर्षको थिएँ. अनि 14 वर्षको हुँदा अनि यता आएँ म. अनि यता आउँदा अनि मेरो फ्यामिलीमा नि अलिकति कति कुराहरूको अब समस्या थियो. पापा धामी हुनुहुन्थ्यो अनि हाम्रो पापा धामी भएको कारणले पापा पनि एकदम विरोध गर्नुहुने क्रिस्टियनिटीको, एकदम पापाले चाहिँ जानु नदिनुहुने. तर नानाहरूले चाहिँ मलाई जानु दिनुहुन्थ्यो. तर पछाडि तर आफ्नो साथीहरूको बेहोरा देखेपछि चाहिँ आफूलाई पनि जानु नमनपर्ने, समटाइम जानु चाहिँ मन पर्थ्यो सन्डे क्लासमा. अनि एकचोटि हो कि कतिचोटि चाहिँ म गएँ. अनि त्यति त्यतिकै म अनि क्याम्पमा पनि त्यसरी गएँ, बेलागि टिमाईदेखि बेलागि आएर पनि त्यसरी एकचोटि सन्डे क्लास गएँ. अनि त्यहाँदेखि फेरि यस्तै 14 वर्षको थिएँ, 14 वर्षकोहरूको पनि सन्डे क्लास जान्थ्यो त्यतिखेर. अनि नर्मली अनि म बेलडाङ्गी 2 सेक्टर G4 आएर चाहिँ अनि म नर्मली यस्तै जीवनहरू बिताउन थालेँ. अब साथीहरू एकदम साथीहरू हुनुहुन्थ्यो राम्रो राम्रो, त्यसरी नै बितेर गर्ने. एक दिन चाहिँ मेरो ब्रदर हुनुहुन्थ्यो, मेरो छिमेकी ब्रदर. अनि छिमेकी ब्रदर चाहिँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, उसको चाहिँ मैले उसको लाइफको कुरा मैले कनेक्ट गर्नुपर्छ किनभने उसको जीवनद्वारा नै मैले परमेश्वर पाएको छु. त्यही भएर म उहाँ मेरो विकास दाजु हुनुहुन्छ, विकास राई, सायद उहाँले सुन्दै हुनुहुन्छ होला. विकास राई भन्ने चाहिँ मेरो छिमेकी हुनुहुन्थ्यो, अनि मेरो घरको छिमेकी हुनुहुन्थ्यो. अनि उहाँ चाहिँ एकदम धेरै हुन्छ नि अब माट्ने क्या, अब एकदम धेरै ट्यालेन्ट हुनुहुन्थ्यो पढाइमा, एकदम जिनिस पढाइमा होइन, अनि एकदम पढाइमा ट्यालेन्ट हुनुहुन्थ्यो. अनि त्यहाँदेखि उहाँको अलिकति म्यारिड लाइफहरू बिग्रेको कारणले चाहिँ अनि उहाँ आफ्नो त्यो एकदम ट्यालेन्ट हुन्थ्यो नि आफ्नो पढाइ सिधाएर चाहिँ यस्तो बस्ती यता बाहिर गएर चाहिँ पढाउनुहुन्थ्यो. अनि उहाँ चाहिँ कस्तो भने बाहिर गएर पढाउँदा चाहिँ एकदम सन्चो खालको, अनि घरमा आउँदा चाहिँ एकदम धेरै मात्नुहुन्थ्यो. अनि नराम्रो यस्तो के अब खाएको कारणले पुरा टट भएर घरमा आइपुग्ने, अनि अलिकति झगडा चाहिँ त्यति गर्नुहुन्थेन, तर अलिकति हुन्छ नि आउट अफ माइन्ड जस्तो कुराहरू गर्नुहुन्थ्यो. अनि त्यस्तो व्यक्ति हुनुहुन्थ्यो. अनि ऊ दाजुलाई अनि हामी सबैले देखिरहेको छौँ, छिमेकीको मान्छेले सबैले देख्थ्यो, ऊ चाहिँ एकदम हुन्छ नि युजलेस व्यक्ति जस्तै भनौँ न. अब उहाँ एकदम धेरै ट्यालेन्ट हुनुहुन्थ्यो. अनि जब उहाँ मातेर त्यसरी उहाँको जीवन बिताउनु भयो नि, उहाँलाई सानो नानीहरूले पनि रेस्पेक्टै गर्नुहुन्थेन क्या, रेस्पेक्ट गर्नुहुन्थेन. अनि त्यहाँदेखि पछाडि यता के अरे क्याम्पबाट उहाँको त्यो क्याम्पबाट फेरि उसको उहाँको पढाइ सिधाएर क्याम्पमा हुनुहुन्थ्यो. अनि क्याम्पमा आएपछि चाहिँ उहाँ एकदम धेरै त्यसरी मात्नुहुन्थ्यो. अनि मातिसकेपछि अनि त्यहाँदेखि पछाडि उहाँको लाइफ देखिरहेको छ, सबै छिमेकीले देखिरहेको छ. केही समय पछि त्यसरी 1 जस्तो बित्यो त्यहाँनिर हाम्रो बेलागी मोटिमाईबाट आएर पनि बेलागीमा 1 जस्तो बित्यो. पछि चाहिँ अनि दाजु चाहिँ अचानक हुन्छ नि मात्नु छोड्नु भयो. अनि अचानक हुन्छ नि एकदम धेरै स्ट्यान्ड र सरसफाइमा पनि एकदम क्लिन बस्नु थाल्नु भयो होइन, अनि हल्ला पनि गर्नु छोड्नु भयो. अनि अचानक साइलेन्ट भयो क्या घरे. अनि त्यो दिन मलाई अब मेरो यता र यता थियौँ हामी घर अगाडि, अनि त्यही भएपछि मलाई चाहिँ खुजुल लाग्यो, अबे यो दाजु अचानक के कसरी यस्तो भयो भन्ने मलाई फिल भयो कि अचानक हुन्छ नि अब खानु पनि छोड्नु भयो, एकदम हुन्छ नि उहाँको सरसफाइमा नि एकदम स्मार्ट भएर हिँड्नु थाल्नु भयो. अनि त्यो दिन केही समय पछि उहाँ त्यसरी हिँड्नु थाल्नु भएपछि केही हप्ता दिन पछि चाहिँ मलाई पनि आएर भन्यो, बहिनी किनभने हाम्रो फ्यामिली एउटा रिलेटिभहरू थियौँ हामी, म चाहिँ दाजु भन्थ्यो, हाम्रो रिलेटिभ साइनोहरू थियो, अनि हाम्रो अनि दाजु भन्थ्यो नि अनि मलाई बुनु भन्नुहुन्थ्यो. अनि उहाँले चाहिँ आएर मलाई भन्नुभयो एउटा कुरा भन्नुभयो, बुनु म तिमीलाई एउटा कुरा भनौँ भने अनि भन्नु न दाजु भने होइन, हामी चाहिँ अब बोक बबो भन्छौँ दाजुहरू भन्छौँ, अनि भन्नु न भने अनि उहाँले मलाई भन्नुभयो होइन, बुनु म त अब चर्चमा जान थालेँ त भन्यो भन्यो. अनि म त छक्क पऱ्यो, वाट तपाईँ चर्च जान थाल्नु भयो भनेर मैले भने,
नि बोनु म त चर्चा गर्न थालेँ, अब तिमी पनि हिँड तिम्रो परिवारलाई नि भन हिँड भनेर, अनि म त मेरो परिवार पनि लानु आँटेको सबै अब छिमेकीहरूलाई नि म प्रचार गर्छु भन्नु थाल्नुभयो। अचानक बोलीमा नि सबै कुरा चेन्ज देखेँ क्या उहाँको जीवनमा, अचानक त्यस्तो देखेँ। अनि त्यो भएपछि नि उहाँले मलाई भन्नुभयो अनि बुझ्नु चर्च जानुपर्छ, चर्च राम्रो हुँदो रहेछ एकदम धेरै, म त कति धेरै क्या अहिले मैले केही कुराहरू जीवनमा पाएँ जस्तो मलाई फिल हुन थाल्यो। मलाई कसैले धोका दिएर मलाई छोडेर गए तापनि तर मेरो साथमा त प्रभु हुनुहुँदो रहेछ भनेर मैले थाहा गरेँ भन्नुभयो उहाँले ब्रदरले। अनि मैले त्यति फर्स्ट टाइम भन्दाखेरि त्यति निहालिनँ, अनि उहाँले चर्च जाउँ न जाउँ जाउँ राम्रो हुन्छ भन्नुभयो। अनि मैले भने होइन होइन दाजु म भ्याउँदिनँ अहिले, म नेक्स्ट टाइम जान्छु भनेर मैले भने, त्यसरी बाना बनाए। म भ्याउँथेँ तर पनि मैले बाना बनाए, अनि किनभने त्यतिखेर हाम्रो स्कुलहरू लागिरहेको हुन्थ्यो नि, हाम्रो चाहिँ पछाडिको चरणमा चाहिँ एक एक एक दिन चढ्दैन भने चाहिँ स्कुलै जान नमन पर्ने त्यस्तो खालको थियो। अनि दाजु मेरो त मेरो सर्टहरू लुगाहरू धुनु छ, म भ्याउँदिनँ अर्को पालि जान्छु नि भन्थे। अनि त्यहाँदेखि त्यसो भन्दै भन्दै त्यो पालि पनि भन्नुभयो, फेरि अर्को पालि जाउँ भन्नुभयो उहाँले, फेरि त्यो पालि पनि म भ्याउँदिनँ मेरो लुगा धुनु छ भनेर म गइनँ। अनि फेरि त्यसरी नै आउनुहुने जाउँ जाउँ न चर्च राम्रो हुन्छ बुनु भनेर मलाई भन्नुहुन्थ्यो। त्यसरी भन्दै भन्दै मैले बाना बनाउनु थालेँ क्या, अनि त्यो दिन बाना बनाएँ। अनि एक दिन चाहिँ अनि फेरि त्यो दाजुको लाइफ पनि मैले हेरिरहेको छु, मैले त्यो दाजुको लाइफलाई नि निहालिरहेको छु। अनि त्यहाँदेखि फेरि त्यसरी भन्नुभयो, त्यसरी भन्दै भन्दै भन्दै जाँदा अनि अनि त्यहाँदेखि मलाई त्यो बुबुको लाइफ टोर बाहेक दुई दिन मात्र हो, त्यसरी बाहेक दुई दिन हड्डी पारेको भन्ने मलाई फिल भएर चाहिँ मैले उहाँको कुरालाई त्यति पताइरहेको थिइनँ। तर त्यसो गर्दै गर्दै महिना दिन गयो, दुई महिना पुग्यो यहाँ नै प्रिय, अनि दुई महिना जस्तो पुग्यो तर पनि दाजु त एकदम हुन्छ नि यस्तो खानु पनि छोड्यो, बोलचालीमा नि यति नम्र आयो, एभ्रिथिङ चेन्ज क्या, टोटल चेन्ज। अनि त्यहाँदेखि बिहानै उठ्ने भातहरू पकाउने एकदम सिम्पल हुन्छ नि त्यस्तो खालको व्यक्ति हुनुभयो। अनि मैले दुई महिनासम्म त्यो दाजुलाई निहालेँ, अनि त्यो दाजुले जुन भन्दा पनि मैले जान्न यसरी भ्याउँदिनँ भनेर बाना बनाएँ, किनभने उहाँले चाहिँ सबै छिमेकीहरूलाई भन्नुहुन्थ्यो, इभन नट मलाई मात्र होइन मेरो परिवारलाई मेरो छिमेकीहरूलाई सबैलाई भन्नुहुन्थ्यो जुन भनेर। अनि त्यहाँदेखि त्यसरी दुई महिनासम्म मैले निहालेँ दाजुको हुन्छ नि यस्तो बानीहरू निहालेँ। अनि त्यहाँदेखि त्यत्तिकै अनि मलाई मेरो हृदयमा यस्तो फिल हुन थाल्यो क्या, वा यो दाजु यस्तो व्यक्ति मैले सोचेको थिइनँ यस्तो हुन्छ भनेर, यस्तो हुनुभयो भने मलाई पनि जिज्ञासा लाग्न थाल्यो क्या, होइन साँच्ची नै प्रभु चाहिँ अझै धेरै हुन्छ नि, प्रभुमा चाहिँ हरेक मानिसहरू जस्तै व्यक्तिलाई पनि परमेश्वरले चाहिँ परिवर्तन गर्नुहुँदो रहेछ है भन्ने कुराको जिज्ञासा लाग्न थाल्यो क्या मलाई, होइन म पनि जानुपर्छ दाजुले मलाई यसरी भन्नुहोस् उसको लाइफ हेरौँ न, उसको लाइफ जीवन जियाईले चाहिँ मलाई प्रभाव गर्यो सबैभन्दा, उसले भनेको भन्दा पनि उसले मलाई जुम भनेको भन्दा पनि उसको लाइफले चाहिँ मलाई प्रभाव गर्यो प्रिय। अनि यो एकदम धेरै ध्यान दिएर सुन्नुहोस् यो टेस्टिमनी, किनभने हाम्रो यो जीवनमा चाहिँ अहिले विश्वासी भएर पनि यो कुराहरूमा यो प्रभाव गर्नु चाहिँ जरुरत छ। जबसम्म यसरी तपाईँले प्रभाव गर्नुहुन्न तबसम्म तपाईँको लाइफमा टेस्टिमनी बनेर आउँदैन प्रिय। अनि त्यही भएको कारणले म तपाईँलाई बताउन चाहन्छु अनि दाजुको जीवन त्यस्तो भयो। अनि त्यहाँदेखि मलाई पनि पुरा हृदयमा खुल्दो लाग्न थाल्यो, ए दाजु त यस्तो व्यक्ति यस्तो भयो, मेरो परिवारमा नि अलिकति पापा मम्मीहरू एकदम खानुहुन्थ्यो, यस्तो स्मोकिङहरू धेरै गर्नुहुन्थ्यो नि, मलाई त्यसरी आफ्नो प्यारेन्टहरूको पनि फिक्री लाग्न थाल्यो किनभने म गएपछि जान्छ भन्ने मलाई चाहिँ एउटा विश्वास थियो। अनि त्यहाँदेखि त्यस्तै दाजुको लाइफलाई हेरेँ, त्यहाँदेखि चाहिँ दुई महिना बितिसकेपछि चाहिँ म पनि जान्छु एकचोटि चाहिँ, दाजु यस्तो दाजु त परिवर्तन भयो, यस्तो दाजु त यस्तो हुनु पुग्यो, म पनि जान्छु। मेरो हृदयमा नि केही त हुन्छ नि त, अब केही अशान्ति त थियो म मेरो हृदयमा नि डेफिनेटली, हो म धेरै बिग्रेर त हिँडेको थिइनँ तर पनि लाइफमा सन्तुष्टि भन्ने कुरा चाहिँ थिएन मलाई, कति कुराहरूको अनसेटिस्फाई हुने होइन, कति कुराहरूमा अब एकदम धेरै निराशमा त्यो आशा नपाउने हृदयमा सबैको जीवनमा हुन्छ जब प्रभु नपाउँदा। अनि त्यति मलाई पनि जिज्ञासा लाग्न थाल्यो, अनि मेरो पालि म टक्के भने अनि टक्के म 2013 हुनुपर्छ, 2013 एक्ज्याक्टली मलाई मन्थ थाहा भएन तर म 2013 लास्ट मन्थतिर होला, अनि दाजुसँग म दुई महिना ऊ विश्वास भएको दुई महिना पछि चाहिँ उसको हरेक त्यो लाइफ देखेको कारणले मलाई पनि प्रभाव गर्यो, अनि प्रभाव गरेको कारणले मेरो भाइ हुनुहुन्थ्यो मेरो स्पिरिचुअल मेरो भाइ मेरो बेस्ट फ्रेन्ड
यहाँ उहाँले सायद हेर्नु भइरहेको होला, ग्रेस नाना हुनुहुन्छ, तपाईँहरू कतिले चिन्नुहुन्छ, नाथिनेल पास्टर नाथिनेल हुनुहुन्छ केन्टुकीमा, अहिले केन्टुकीमा हुनुहुन्थ्यो, अहिले चाहिँ ओआईमा हुनुहुन्छ ग्रेस राई, अनि उहाँ चाहिँ मेरो बेस्ट फ्रेन्ड हुनुहुन्थ्यो त्यतिखेरको समयमा, बेस्ट हुनुहुन्थ्यो, अनि त्यतिखेर हामी एकदम धेरै मिल्ने गर्थ्यौँ, अनि उहाँको भाइ हुनुहुन्थ्यो, अनि मेरो भाइ, हामी रिलेटिभ पनि थियौँ, अनि तर म भाइ भन्ने गर्थेँ, रिलेटिभमा चाहिँ छोराहरू पर्थ्यो, अनि भाइ पनि थियो, अनि भाइलाई पनि मैले भने जाउँ अब के यहाँ र अब विकास त यस्तै सुध्रिरहेको छ, केही होला नि त, केही होला र त यस्तो भइरहेछ हाम्रो जीवनमा पनि कति कुराहरू होला, जाउँ न केही कुरा बुझौँ भनेर मेरो भाइलाई नि मैले भने जाउँ भनेर, अनि विकास दाजुले उहाँको परिवारलाई पनि त्यही दिन लाने भयो, अनि त्यही दिन लगत नि मैले निर्णय गरेँ कि म जान्छु भनेर, मेरो भाइ पनि हुन्थ्यो, अनि सुरुमै मैले चाहिँ मसँगै मेरो भाइहरूलाई पनि भाइलाई पनि मैले भने जाउँ भनेर, अनि उहाँको परिवार पनि हुनुहुन्थ्यो, विकास दाजुको परिवार पनि जाने भयो, अनि त्यहाँदेखि म रेडी भएँ, आइतबारको समयमा थियो, अनि आइतबारको समयमा थियो, अनि म रेडी भएँ, अनि एकदम धेरै रेडी भएँ, किनभने अनि एक्साइटेड पनि थिएँ, किनभने अब दाजुको त्यो लाइफ परिवर्तन देखेर चाहिँ हुन्छ नि आफूलाई पनि प्रभाव भइरहेको छ, अनि उहाँको परिवार भयो, बहिनी भयो, सबै जानुभयो, अनि गएँ, अनि जब म गएँ, अनि चर्चको नाम चाहिँ रिभाइबल चर्च भने थियो, अनि बेल्लाइमा G4 सेक्टर G2 हुनुपर्छ, अनि उहाँ हुनुहुन्थ्यो, अनि त्यहाँदेखि म गएँ, अनि त्यो ठाउँमा गएँ, अनि अलिकति गएँ, अनि गइसकेपछि, अनि जब मैले त्यो चर्चमा पुगेर मैले पाइला छाने नि, जब म पहिला चर्च म पहिला एकैचोटि सन्डे क्लास गएको थिएँ, जब त्यो चर्चमा गएर म त्यो पाइला चालेर पसेर त्यो सेवाभरि म बसिन्जेल, जब सेवा एन्ड भयो नि, मेरो हृदयमा यति धेरै पिस, मन हल्का भएर आयो, त्यतिखेर यति हल्का भएर आयो, साँच्चै यति हल्का फिल भएर चाहिँ मलाई त्यतिखेर आयो प्रिय, त्योभन्दा अगाडि म गएको थिएँ, तर धेरै हुन्छ नि विश्वासी त भन्ने, तर विश्वास यस्तो नगरेको कारणले चाहिँ त्यो कुराले चाहिँ प्रभाव गरे, क्या नयाँ नयाँ हुँदा त प्रभाव गर्छ नि त धेरै, उनीहरू विश्वासीको व्यवहारले चाहिँ प्रभाव गर्छ, डेफिनेटली प्रभाव गर्छ, त्यही भएर त हरेक मानिसको लेभल हुन्छ, स्पिरिचुअल लेभल, कतिको बेबी हुन्छ, कति जवान हुन्छ, कति अनि त्यहाँदेखि चिप्पट भएर जाँदछ, अनि मेरो लेभल चाहिँ बेबीको लेभल थियो, किनभने म सुरुवातमा त थिएँ, किनभने मैले जानेको थिइनँ भित्रको वचनहरू, अनि म गएँ, अनि तर जब म रिभाइबल चर्चमा इन्टर गरेँ नि, इन्टर गरेर म त्यो चर्चभरि बसेँ नि, विशेष गरी चाहिँ मलाई केले धेरै प्रभाव गर्यो भने, म त्यहाँनिर जाँदाखेरि त उहाँहरूले केयर गर्नुभयो, क्या केयर गर्नुभयो, जय मसी, खुसी लाग्यो तपाईँहरू आउनुभयो, खुसी लाग्यो भनेर सबैले हात मिलाएर खुसी लाग्यो, तपाईँ चाहिँ सही ठाउँमा आउनुभएको छ भनेर पुरा उहाँहरूले चाहिँ सुरुवातमा इन्करेज गर्नुभयो, क्या अनि त्यसले चाहिँ मलाई अझै धेरै प्रभाव गर्यो, क्या उहाँहरूको केयरले चाहिँ अझै धेरै मलाई प्रभाव गर्यो, अनि त्यहाँदेखि सेवाभरि बसेँ, एकदम धेरै सहनशीलता हुन्छ नि, एकदम धेरै सबै सिम्पल, अनि त्यो भएको कारणले वचन पनि एकदम धेरै मैले त्यतिखेर बस्दा बस्दा मलाई एकदम छुयो, क्या अनि मलाई फिल भयो कि साँच्चै नै प्रभु ट्रु हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यतिखेर चाहिँ मेरो हृदयमा 100% भयो, अनि त्यहाँदेखि त्यतिखेर नि मैले घुँडा टेकेको छु प्रिय, त्यतिखेर जुन दिन म चर्च गएँ त्यतिखेर नि मैले म ग्रहण गर्छु भनेर रेडी भएँ, किन मेरो जीवनमा सायद परमेश्वर त्यही मेरो लागि पर्फेक्ट टाइम दिनुभएको थियो होला, अनि त्यतिखेर नि मैले चाहिँ त्यो परमेश्वरको आवाजलाई सुनिगएँ, क्या अनि सुनेर अनि त्यहाँदेखि मैले घुँडा टेकेँ, अनि मेरो भाइलाई पनि मैले ग्रहण गर्नु लगाएँ, अनि लगत विकास दाजु हुनुहुन्छ जसले चाहिँ मलाई प्रभुमा आउनुको लागि इन्करेज गर्नुभएको छ, अनि उहाँको परिवारलाई पनि उहाँले ग्रहण गर्नमा सहायता गर्नुभयो, अनि ग्रहण गर्नु त्यो दिन, अनि त्यहाँदेखि उसो मेरो क्रिस्चियन लाइफ सुरु भयो प्रिय, अनि त्यहाँदेखि उसो किनभने मैले एकदम सर्ट हिसाबले भनिरहेको छु, किनभने डिटेल भन्यो भने एकदम लामो जान्छ होला भनेर, म मेन मेरो म चाहिँ कसरी विश्वासी भएँ भन्ने कुरामा त मैले बताइरहेको छु तपाईँहरूलाई, अनि त्यसरी म

के त्यो समयमा उहाँहरूले पनि मान्नुभयो अनि मलाई सबैभन्दा खुसी त्यतिखेर लागेको थियो मेरो मम्मी पापा जब घुँडा टेक्नु भयो प्रभुमा अनि भन्दैछु मैले अघि पनि मेरो मम्मी मेरो पापा चाहिँ 82 इयर्स ओल्ड हो अनि मम्मी चाहिँ 64 हुनुहुन्छ एकदम वृद्ध हुनुहुन्छ अनि वृद्धहरू एकदम कठोर पनि हुन्छ अनि मेरो पापा स्पेसली कठोर हुनुहुन्थ्यो अनि तर पनि परमेश्वरले अनुग्रह गर्नुभयो अनि अहिले एकदम हेल्दी हुनुहुन्छ एकदम सबैले बोली पनि हेल्दी अब कसैले पनि 82 इयर्स ओल्डको भन्नुहुन्न क्या मेरो प्यारेन्टहरू मेरो त्यस्तो हुनुहुन्छ अनि परमेश्वरलाई विशेष म धन्यवाद दिन चाहन्छु किनभने अब म पहिला यस्तो व्यक्ति थिएँ कि आफूले आफूलाई कम ठान्ने क्या आफूले आफूलाई तलको ठान्ने यसको मतलब अब कसैले आफूले आफूलाई सेल्फ हुन्छ नि जब आफूले आफूलाई ट्रस्ट गर्दैन भने चाहिँ त्यो मानिसले धेरै कुरा घुमाउँदछ आफूले आफूलाई पनि ट्रस्ट गर्नुपर्छ र परमेश्वरलाई पनि त्यो कुराहरू दिनु पर्दछ प्रिय अनि त्यस्तो व्यक्ति थिएँ अनि जब मैले त्यस्तो व्यक्ति थिएँ म केही एक मनले पनि सोचेको थिइनँ कि यो अवस्थामा चाहिँ म पुग्छु भनेर एक मैले सोचेको थिइनँ कि म गाउँछु भनेर एक मैले पनि म सोचेको थिइनँ म युवा जस्तो ठाउँमा चाहिँ म आउँछु भनेर तर जब होइन रिफ्युजी क्याम्पबाट त्यसरी उयो गर्नुभयो नि त्यहाँदेखि उसो चाहिँ परमेश्वरले ठुलो काम गर्नुभयो मेरो जीवनमा अनि त्यहाँदेखि म प्रभु पाएदेखि धेरै ठाउँहरूमा गएँ अनि त्योभन्दा अगाडि चाहिँ म धेरै नर्भसहरू हुने गर्थेँ म सक्दिनँ भनेर आफूले आफूलाई कहिले पनि माथि लान खोज्थिनँ म गर्न खोज्दिनँ तर जब प्रभु म पाएँ मलाई फिल हुन थालेँ कि पवित्र आत्मा मेरो साथमा हुन्छ म गर्ने हो र प्रभुले मलाई सहायता गर्नुहुन्छ म गर्छु उहाँले यदि उहाँले मेरो लाइफमा केही कुरा गर्न चाहनुहुन्छ भने म गर्छु भनेर म भन्न थाल्थेँ अनि त्यसरी नै मेरो लाइफहरू बित्नु थाल्यो होइन अनि बिबिचमा धेरै कुराले स्ट्रगल आयो किनभने विश्वासी जीवन जिउन चाहिँ यस्तो गाह्रो छ प्रिय सबैभन्दा गाह्रो छ किनभने हामी चाहिँ साँगुरो बाटोमा हिँडिरहेका हुन्छौँ आफ्नो लाइफमा धेरै कुराहरू मिस्टेक हुन पुग्छ अझै प्रभु पाएर पनि हामी गिर्न पुग्दछौँ प्रिय तर यति नै छ म तपाईँलाई बताउन चाहन्छु कि मेरो टेस्टिमोनीद्वारा यति नै म चाहिँ यो बताउन चाहन्छु कि कहिले पनि लाइफमा परमेश्वरले दिनुभएको त्यो उद्देश्यलाई चाहिँ नभुल्नुहोस् तपाईँको जीवनमा परमेश्वरले जसरी तपाईँलाई चुन्नु भएको छ नि परमेश्वरले जसरी तपाईँको जीवन परिवर्तन गरेर जुन हालतबाट तपाईँलाई उठाएर ल्याउनु भएको छ नि त्यो कुरा कहिले नभुल्नुहोस् लाइफमा होला विश्वासी हुँदा हामीलाई स्ट्रगल आउँछ हाम्रो आँसु झर्दैन भन्नु खोजेको होइन प्रभु पाउनु छ थपक्कै हुन्छ नि एकदम धेरै सबै दम सम्पत्ति सबै आउँछ भनेर म भन्दिनँ पिटेकै पनि त्योभन्दा गाह्रो हुन्छ तर हाम्रो त्यस्तो अवस्थामा हाम्रो आँसु झरिरहँदा पनि हामी हाम्रोमा अभाव हुँदा पनि हामीसँग चोट हुँदा पनि हाम्रो हृदय टुट्दा पनि हामी हाँस्न चाहिँ सक्छौँ त्यो भन्न सकिन्छ हामी रमाउनु चाहिँ सक्छौँ क्रिसमा जब हामी क्रिसलाई पाउँछौँ भने चाहिँ तर जब हामी क्रिसमा नपाउँदा चाहिँ के हुन्थ्यो भने मलाई जब निराश हुन्थे जब म कस्तो फिल हुन्थे भने आफूले आफूलाई डाउन पारेर धेरै नै कमजोरी हुन्थे क्या अनि कमजोरी भएको कारण आफूले आफूलाई सक्थिनँ सम्हाल्नु तर जब म प्रभु पाएर हो हुन्छ प्रभु पाउँदा नि कति कुराहरूको समस्या आउँछ हाम्रो लाइफमा झन् धेरै आउँछ पावरले भन्दैन किनभने म चाहिँ उहाँको पछि हिँड्छु उसलाई थाहा थियो पावरलाई पावरलाई पनि थाहा थियो कि म परमेश्वरको पछि परमेश्वरको काममा हिँड्दा चाहिँ मेरो लाइफमा स्ट्रगल आउँछ मेरो लाइफमा थुकाइ आउला मेरो लाइफमा कुटाइ आउला मेरो लाइफमा धेरै कुराहरू घटना हुन्छ भनेर थाहा थियो त्यही भएर अगाडि नै पावरले त्यहाँनिर भनेको छ म तयारी छु जबसम्म उसले आफ्नो गन्तव्य पुरा गरेन नि तबसम्म उसले ला मलाई काट्यो मलाई कुट्यो मलाई ढुङ्गाले हान्यो मेरो रगत बग्यो मलाई कसरी कुट्यो मलाई थुक्यो भनेर उसले कहिले पनि रोकेको छैन प्रिय हो म तपाईँलाई बताउन चाहन्छु मेरो लाइफ टेस्टिमोनीद्वारा तपाईँको जीवनमा चाहिँ तपाईँको लाइफद्वारा प्रभाव गर्नुपर्छ जसरी मैले कसैको लाइफबाट प्रभाव पाएर मैले प्रभु पाएँ भने तपाईँको लाइफबाट परमेश्वर देख्नुपर्छ तपाईँको लाइफबाट होला तपाईँको लाइफमा कति स्ट्रगल होला तर जहिले पनि खुसी भएर आनन्दित भएर परमेश्वरमा हिँड्नुहोस् त अनि जब तपाईँहरू किनभने डिफ्रेन्ट हुन्छ प्रिय कतिले भन्छ विश्वासी भएर पनि खोइ उन्नति आएको विश्वासी भएर पनि खोइ भनेर कम्प्लेन गरिरहेको हुन्छ परमेश्वरलाई कहिले कम्प्लेन नगर्नुहोस् प्रिय किनभने तपाईँलाई थाहा छैन क्या तपाईँ कुन अवस्थामा थियो र कुन अवस्थामा परमेश्वरले ल्याउनु भयो भनेर यति विश्वास गर्नुहोस् कि लाइफमा तपाईँको लाइफमा ठुकाइ आउला कतिले तपाईँलाई एगेन्स्टमा उठ्ला कतिले तपाईँलाई जे पाए त्यही भन्ला कतिले तपाईँको खालि पुरानो जीवनलाई हेर्ला प्रभाव नगर्नुहोस् परमेश्वरले चाहिँ तपाईँको पुरानो जीवनलाई हेर्नुहुन्न है प्रिय
जबसम्म तपाईँ साँच्चो हृदयले पश्चाताप गरेको कुरा मात्र परमेश्वरले हेर्नुहुन्छ प्रिय। तपाईँको लाइफमा तपाईँले के गर्नु भएको थियो, कतिको हृदय टुटाउनु भएको थियो, कतिलाई के भन्नुभएको थियो, त्यो कुरा परमेश्वरले पिटिकै हेर्नुहुन्न प्रिय। अनि त्यो कुराबाट तपाईँलाई परमेश्वरले छुटकारा दिनु भइसकेको छ। जब तपाईँले घुँडा टेकेर परमेश्वरलाई स्वीकार गर्नुभयो नि, तबदेखि तपाईँलाई के अरे परमेश्वरले छुटकारा दिइसक्नु भएको छ। जसरी मेरो जीवनमा परमेश्वरले छुटकारा दिनुभयो, म भन्दिनँ मेरो लाइफ चटक्कै प्रभु पाउनसाथ मेरो लाइफ चटक्कै परिवर्तन भयो भनेर म भन्दिनँ। लाइफमा बिचमा स्ट्रगलहरू आयो, आफ्नो हुन्छ स्पिरिचुअल लाइफमा डाउन अपहरू आयो, तर पनि आजसम्म म यति चाहिँ भन्न सक्छु, म परमेश्वरलाई कहिले छोड्नु चाहिँ सक्दिनँ। अनि मेरो झगडा यस्तो गाडेको छ भन्ने मलाई फिल हुन्छ आफूले आफूलाई, कि मेरो लाइफमा होला जति पनि कति कुराहरू आफूले आफूले आफ्नो माइन्ड सेट भयो, आफ्नो माइन्डमा हिँडेको कारणले परमेश्वरको त्यो विललाई कति प्रायहरू हामी बुझिरहेको हुँदैन। उहाँले हामी आफूले सोचेको भन्दा बेस्ट उहाँको विल हुन्छ हाम्रो जीवनमा। तर आफूले हुन्छ नि होला प्रभुबाट आएको भन्ने कुरा कति कुराहरूको मिसअन्डरस्टेन्डिङ हुन्छ नि, त्यो नबुझेको कारणले लाइफमा धेरै कुराहरू मिस्टेक हुन्छ क्रिस्चियन जीवनमा पनि। तर यति कुरा चाहिँ याद गर्नुहोस् कि तपाईँको जुन विश्वास छ नि, त्यो विश्वासलाई चाहिँ तपाईँले स्थिर त राख्नुहोस्, परमेश्वरको सेवा गर्नु नछोड्नुहोस्, मानिसलाई प्रभाव गर्नु नछोड्नुहोस्, मानिसलाई इन्करेज गर्नु नछोड्नुहोस्। म तपाईँलाई त्यही बताउन चाहन्छु अनि आजको दिनमा मेरो लाइफ टेस्टिमोनीद्वारा यही भन्न चाहन्छु। मेरो लाइफ टेस्टिमोनी चाहिँ यति नै थियो, मेरो लाइफ टेस्टिमोनीमा यसरी मेरो लाइफ चाहिँ परिवर्तन भएको थियो, यसरी मेरो लाइफमा चाहिँ कसैले मलाई इन्करेज गरेर प्रभुमा लिनु भएको थियो। अनि त्यही भएको कारणले म विशेष गरी सबैलाई धन्यवाद दिन चाहन्छु जसरी मलाई मेरो आत्मिक क्षेत्रमा हेल्प गर्नुभएको छ, जतिले उहाँलाई म धन्यवाद दिन चाहन्छु। उहाँको हेल्प र परमेश्वरको अनुग्रह र उहाँको सहायताको कारणले म यो अवस्थामा आएको छु। हुन त मसँग क्वालिफिकेसन छैन कति कुराहरू मैले सोचेँ भने, तर परमेश्वरको आत्माले त्यो कुराहरूबाट माथि हामीलाई लान सक्नुहुन्छ प्रिय। तपाईँले अहिले तपाईँ सोच्दै हुनुहोला, सोच्दै होला म प्रभु पाएँ खोइ जस्तोको त्यस्तै छ त। एउटा कुरा चाहिँ बुझ्नुहोस्, हो लाइफमा स्ट्रगल आउँछ, प्रभु पाएर झन् स्ट्रगल आउँछ, झन् गाह्रो हुन्छ, साह्रो हुन्छ आफूलाई जिउनु कति कुराहरू, किनभने जब प्रभु पाएपछि मानिसको थुकाएहरू अलिकति गल्ती भयो भने आफूलाई पोइन्ट आउट गरिहाल्छ, सबै कुरा गरिहाल्छ, त्यस्तो लाइफ बिताउनु गाह्रो पर्छ प्रिय। तर यति नै भन्न चाहन्छु कि हो लाइफमा सबै कुरा आउला, तर आनन्द गर्नु नछोड्नुहोस्, किनभने परमेश्वर तपाईँको साथमा छ भन्ने कुरा चाहिँ पिटिकै नबिर्सिनुहोस्। तपाईँको लाइफमा परमेश्वरले ठुलो काम गर्दैछ भन्ने कुरा, उहाँको उद्देश्य तपाईँको लाइफमा, उहाँको पर्पोज, उहाँको इच्छा, त्यो कुरालाई चाहिँ कहिले पनि नभन्नुहोस् प्रिय। म तपाईँलाई यो बताउन चाहन्छु आजको मेरो लाइफ टेस्टिमोनीद्वारा, परमेश्वरलाई धन्यवाद भएको होस्। जब मैले परमेश्वरलाई पाएँ नि प्रिय, मलाई परमेश्वरलाई मैले जब साँच्चै हुन्छ नि अब लाइफमा साँच्चै नै रिपेन्टेड गरेर प्रभुलाई मैले खोजेँ नि, अनि मेरो हृदयमा यो भएको छ क्या। अनि यहाँ शब्द म अलिकति पढ्नुहोस् नि, निको पढा मे बढ चला तेरे राहो मे क्रुसुको कसलिया आफ्नै बाहुमे। यो फिल यो चाहिँ एउटा पावलको जीवनद्वारा लेखिएको एउटा गीत हो, अनि मलाई एकदम मनपर्छ यो गीत। यो गीतद्वाराको जस्तै जीवन चाहिँ तपाईँको हुनुपर्छ प्रिय। तपाईँहरू जब परमेश्वरलाई पाउनुहुन्छ नि, जब तपाईँहरू परमेश्वरलाई पाइसकेपछि चाहिँ जस्तोको त्यस्तै होइन प्रिय, तपाईँको लाइफमा चाहिँ नि टर्निङ पोइन्ट आउनुपर्छ। जब परमेश्वरलाई पाएपछि जसरी पावलले भनेछ नि, जब मैले परमेश्वरको बारेमा बुझेँ नि, उहाँ चाहिँ हेर्दै चुप उठेर कुद्नु भएको छ क्या उहाँको बारेमा भन्नको लागि। तपाईँहरू पनि त्यस्तै हुनुहुन्छ, परमेश्वर चाहनुहुन्छ कि आज तपाईँले परमेश्वरलाई चिनिसकेपछि चाहिँ तपाईँ परमेश्वरको काममा कुदेको, परमेश्वर चाहिँ संगति मात्र गरेर तपाईँहरू बसेको हेर्न चाहनुहुन्न प्रियो। तपाईँको लाइफबाट मानिसहरू बाँचेको अनि तपाईँहरू बचाउनु गएको चाहिँ परमेश्वरले त्यो चाहिँ हेर्न चाहनुहुन्छ प्रिय। म तपाईँलाई बताउन चाहन्छु, म तपाईँलाई यही भन्न चाहन्छु, मलाई चाहिँ विश्वास छ तपाईँलाई केही कुराहरू यो टेस्टिमोनीद्वारा तपाईँलाई केही इन्करेज मिलेको छ। अनि थ्याङ्क यू सो मच, तपाईँहरूले मेरो लागि अझै प्रार्थना गरिदिनुहोस्। मेरो लाइफमा हो विश्वासी हुँदा धेरै नै स्ट्रगलहरू आउँदछ, तर प्रार्थना गरिदिनुहोस् मेरो लाइफमा। तर मलाई यति चाहिँ निश्चित छ कि मेरो हृदयमा जसरी परमेश्वरलाई चिनेर म चिनिसपछिको उता चाहिँ मेरो लाइफमा ढुक्क छ, निर्धक्क छु म, त्यो आनन्द चाहिँ मेरो जीवनमा छ। जस्तै परिस्थितिमा पनि म खुसी हुन सक्छु किनभने मेरो साथमा परमेश्वर हुनुहुन्छ, पल पल उहाँ चाहिँ मेरो साथमा हुनुहुन्छ, उहाँको अङ्गलमा
म बाँच्न पाएको छु अनि मलाई त्यही खुसी छ। अनि प्रार्थना गरिदिनुहोस् मेरो सेवाकार्यको लागि, मेरो मिनिस्ट्रीको लागि। आज धेरै मेरो लाइफमा धेरै छ भिजनहरू परमेश्वरले दिनुभएको, मलाई चाहिँ त्यही भिजन एज अ संसारभरि गएर एउटा अनाथ गरिब दुखीहरूको बिचमा बसेर सेवाकार्य गर्न मनपर्छ। प्रार्थना गरिदिनुहोस् यो मेरो भिजनको लागि। नर्मली अब चर्चमा म अब एउटा आराधना लिडर गरिरहेको छु, मेरो म्युजिकी छात्रहरूको लागि पनि आज म प्रोजेक्टहरू गर्ने कोसिस गरिरहेको छु। परमेश्वरले नयाँ नयाँ म्युजिक भिडियोहरू दिँदै हुनुहुन्छ, चाँडै आउँदैछ मेरो युट्युबमा धेरै गीतहरू, क्रिसमसको सङहरू आउँदैछ। प्रार्थना गरिदिनुहोस् तपाईँहरूले। अनि म्युजिकी क्षेत्र त्यही छ, म कसैबाट पनि मैले सिकिनँ, परमेश्वरले सिकाउनु भयो। घरमै बसेर गिटारहरूदेखि लिएर गीतहरू यसरी परमेश्वरले मलाई सिकाउनु भयो। म एकदम धन्यवादी छु परमेश्वरमा, किनभने उहाँले चाहिँ गर्नै नसक्ने कुरा पनि उहाँमा चाहिँ के अरे पोसिबल तुलाउनु भएको छ। अनि मेरो फ्यामिलीमा कोही पनि छैन सिङ्गिङ क्वालिटी भएको यस्तो म्युजिकल कुरामा, तर परमेश्वरले मलाई यसरी चुन्नुभयो, उहाँलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। विशेष गरी परमेश्वरलाई धन्यवाद नदिँ त म बस्नै सक्दिनँ, किनभने उहाँ चाहिँ धन्यवादीको योग्यको प्रभु हुनुहुन्छ। हुन्छ, अनि म फेरि पनि भन्न चाहन्छु, जति पनि मसँग जोइन हुनुभयो थ्याङ्क यू सो मच। तपाईँहरू सबैलाई परमेश्वरले धेरै नै आशिष दिनुभएको छ, अनि प्रत्येकको निम्ति म पनि तपाईँलाई प्रार्थना गर्नेछु, सुरक्षित रहनुहोस् यो समयमा, महामारीको समयमा अझै धेरै परमेश्वरमा प्रार्थना गरेर पश्चाताप गरेर ऋणी भएर बस्नुहोस्, किनभने उहाँको आगमन चाहिँ चाँडै नै आउँदैछ। प्रियो हुन्छ, थ्याङ्क यू सो मच एभ्री वान, तपाईँ जोइन हुनुभएको निम्ति जय मसी सबलाई, गड ब्लेस यू।

0: श्रोता साथी, तपाईँ अहिले ईसाईडब्ल्यू सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम चरिकोटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिएको सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, सुझाव, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुत वा रेडियो सेलुङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी मर्सी थुलुङज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्यूब च्यानलका समूहप्रति हामी धन्यवादी छौं। साथै यस कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने मित्र फुलवेदी मण्डली बेगुसात गगलतीका दोर्जे तमाङ र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियोप्रति हामी सम्पूर्ण ईसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डब्ल्यूको यो अंकबाट म प्रस्तुत र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
1: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोट, दोलखा।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा। भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीबाट सम्बन्धन प्राप्त भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीन चरीकोट दोलखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महीने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाइ बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क दोलखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा। सम्पर्क नम्बर 9844463522 9844463522।
4: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कोकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति

0: सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98640000825 र 98142412। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता? थाहा छैन तिमीलाई? केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 98646060 र 98510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्ले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
6: हो पनि किन दुखेको पक्षौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
6: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मानपत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पोखेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
6: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा. सम्पर्कको लागि 9841577069.
4: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: सब्सक्राइब नाउ एन्ड प्रेस द बेल आइकन

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160 9844655570 र 0949415584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: अरे यही थियो त, कहाँ सरे आजकल
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
4: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368 बलराम कर्मचार्य 9844133014 मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6

0: स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हो पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851 18 89 87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860 58 89 88। पलानचोक बेकारी साधु बाटे चौकी पछाड़ी भीमेश्वर कोल्ड स्टोर संगे।
2: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
8: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
8: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855137806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
10: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851165046।
12: सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोकको जरुरी सूचना। यस कार्यालयको कार्यक्षेत्रभित्र पर्ने काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा कार्यान्वयनमा रहेका विद्यालय, घेराबार निर्माण, शौचालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण, विद्यालय गुणस्तर सुधार तथा क्षमता अभिवृद्धि कार्यक्रम लगायतका कार्यक्रमहरूसँग सम्बन्धित विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, संघ संस्था, उपभोक्ता समितिहरूले आफूले गरेका कामको, सम्पन्न हुन बाँकी कामको यथाशीघ्र सम्पन्न गरी सोसँग सम्बन्धित कागजातहरू असार 20 गते अगावै कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। सूचनाको व्यवस्था गरी समयमै कागजात उपलब्ध नभई भुक्तानी हुन नसकेमा कार्यालय जवाफदेही नहुने बेहोरा समेत जानकारी गराइन्छ। सामाजिक विकास कार्यालय काभ्रे पलाञ्चोक।
13: अविनाश, तिमी किन निराश छौ त? हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
16: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: गालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-10-5

0: तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाथा।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
1: सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान: हिमालयन क्राउन एकेडेमीको कार्यालय, चरीघ्याङ, चरीकोट, दोलखा। सम्पर्क व्यक्ति: सुमन श्रेष्ठ, 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य: हिमालयन क्राउन एकेडेमी, चरीघ्याङ, चरीकोट, दोलखा। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भिटीबाट सम्बन्धन प्राप्त।

0: भीमेश्वर इन्स्टिच्यूट अफ टेक्निकल साइन्स भीमेश्वर तीनचरीको दोलाखामा स्वदेश तथा विदेशमा स्वरोजगार मूलक 3 महिने केयर गिभर तालिमको लागि भर्ना खुलेको हुँदा इच्छुक विद्यार्थी भाई बहिनीहरूले यथाशीघ्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। हाम्रा विशेषताहरू: सुन्दर शान्त वातावरणमा तालिम सञ्चालन, दक्ष तथा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गराइने र प्रयोगत्मक कार्यको लागि अस्पतालको व्यवस्था रहेको। सम्पर्क: दोलाखा सामुदायिक अस्पताल भीमेश्वर नगरपालिका 6 चरीकोट दोलाखा। सम्पर्क नम्बर 9844463522 9844463522।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीड़ा, म त पर्खेको पर्खै छु।

0: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर, भीमेश्वर नगरपालिकाको पुरानो भवन, चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङ्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो?
5: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
9: होइन के एकले गुनगुन गरिरहेको
5: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको
9: अनि के भयो त लगेर पाले भइगयो नि
5: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
9: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि
5: हजुर हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
9: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घर सँगै पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 घ्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
10: रात छिपिँदैछ बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला तर एकपटक याद गर्नुहोस् त
11: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो
10: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
11: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
10: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
11: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
10: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
11: रात निष्क्रिय हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
10: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त अनि अम्खोरामा पानी
11: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है
10: यसबाट जोगिन ध्यान पुर्याउँ सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
12: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश

0: द्वन्द्व समाधान र शान्तिका लागि सहकार्य गरौ।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बेलुकीको 10 बजेको छ।

राजा नहोस् काय सारे दौलतले परिपूर्ण होस् पवन जय नै परेका घरे मन राखुन सबले दुर्योधन समा

नारायण अब यो बताए नि भइएको श्री हरिवंश प्रभु हरिवंश प्रभुको यो अध्यायले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्न सौनक आदि भनिकन सौनक आदि नाम्रका 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु भयो। सोहिनी कथा राजा जन्मे जयलाई वैशम्प नाम्रेकोले बताउनु भयो। सोहिनी कथा ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो। ए राजन अब त्यसै मौकामा यतापट्टि के भइराखेको छ भनेदेखि अब कुरो छ के भनेछ भने शक्तिको कुरा। अनिखेरि अब शक्ति के केमा छ त भन्दाखेरि शक्ति जेसुकैमा पनि छ, शक्ति नभएको चिज केही पनि छैन। अनिखेरि जुनसुकै कुरामा जुनसुकै चिजमा पनि जो शक्ति शक्तिले जो परिपूर्ण र भरिपूर्ण भएको हुन्छ। अनिखेरि जब त्यस्तो हो अब सर्पहरूमा जो शेषनाग भन्ने शक्ति छ भने अब उतापट्टि जुन मन्त्रमा उपकार वृक्षमा जो पारिजात उतापट्टि जो गाईमा कामधेनु सर्पमा शेषनाग यो शक्ति भएका चिजहरू हुन्। त्यस्तै पक्षीहरूमा उड्ने पक्षीहरूमा के त भनेछ भने गडुर। अनिखेरि अब गडुरमा कति किसिमको शक्ति छ त भनेछ भने ल्याएर त अब पहिलो त गडुर सर्पको शत्रु को भनेछ भने गडुर। ल अब यो सानीमा ठुल्यामाका छोरा हुन् है हजुर ल्याएर त अनिखेरि सानीमा ठुल्यामाका छोरा ल जस्तै जो सानीमाका छोरालाई जो उतामा ठुल्यामाका छोरालाई चाहिँ सानीमाका छोराले त्यसरी चाहिँ बाधा पारेर मारिदिन्छ अनि खाइदिन्छ किन भनेछ भने आमाले गल्ती गरिहाल्छ त्यहाँ ल त अनिखेरि जस्तै अनि अब कद्रु र जो बिनताई के हुन् दिदी बहिनी महाराज हेर्नुहोस् जस्तै उतापट्टि कद्रु भनेको सर्वकी आमा बिनता भनेकी गडुरकी आमा ल त अब त्यस्तै हुँदा हुँदैको बिचमा त गडुरकी आमा उतापट्टि अनि जो कद्रुकी आमा उता गडुरुकी आमा बाटो गएछन्। जाँदाखेरिमा त अब कद्रुकी आमालाई त चाहिएको छ के भनेछ भने सम्मान, ठूलो सम्मान, बहिनीले सम्मान दिने भनेर भन्ने त्यस्ता किसिमको चाहिँ विचार गरेर अहिलेखेरि उपसेकी रहेछन्। अब सम्मान भन्ने कुरो त आफ्नो शक्ति कस्तो छ शक्ति अनुसारको नै दिन सकिन्छ हजुर। हामीले हेर्नु त दिन सम्मान दिन्छौँ दिनुपर्छ, अपमान्य त कसैले कसैलाई गर्नु हुँदैन, तर अहिलेखेरि आफ्नो शक्ति कस्तो छ शक्ति अनुसारको जो सम्मान दिन सकिन्छ महाराज। अब उहाँले पनि अहिलेखेरि जो बिनताले पनि त सकेसम्मको जो शक्ति अनुसारको जो सम्मान त उतापट्टि कद्रुलाई दिए, कद्रुलाई दिए, दिइसकेपछि उपरान्त अहिलेखेरि त जब त्यस्तो उनलाई जो भएन चित्त बुझेन नबुझिसकेपछि त्यहाँबाट अहिलेखेरि जो रनक्क रन गरेर आएन है हजुर कद्रु आएन घरमा आएन। घरमा आइसकेपछि आफ्नो छोरा सर्पहरूलाई भने कि ओहो ए बाबु आज त्यो दुष्टले मलाई कस्तो अपमान्यता गरी भनेदेखि मलाई जो त्यसले सम्मान दिएन मलाई यस्तो गरी त्यस्तो गरी उस्तो गरी हरेक किसिमका नचाहिँदा चाहिँदा नचाहिँदा कुराहरू पनि धेरै धेरै बढी बढी किसिमका कुराहरू गरिन्। सर्पलाई रिस उठिसकेपछि भ्रान्त त्यहाँबाट ए त्यसो पो हो भनेदेखि ल भइगयो त भनेर त्यहाँबाट गइसकेपछि अनिखेरि सर्पहरूले के गरे त भनेछ भने अब गडुरलाई अनिखेरि यिनीहरूलाई लगेर जो थुनामा हाले त्यस्तै गर्दै गर्दै रहँदाखेरि धेरै समयसम्म जो ठुनामा बस्नु पर्यो। अनिखेरि बस्दै बस्दै बस्दै बस्दै बस्दै ल्याउँदाखेरि मतलब त्यहाँबाट अनिखेरि उहाँहरूको जो अवधि पुग्यो जब निस्किनु भयो निस्किसकेपछि उपरान्त उतापट्टि के भयो त भन्ने छ भनेदेखि जस्तै जो गडुरलाई रिस उठ्यो यो दुष्ट आज जो मेरी हाम्रो आमालाई यसरी जो दोष लाएर हामीलाई जो यत्रो यत्रो जो उतापट्टि ठक्कर र बाधा दिए ल हामी त दाजुभाइ पो हौँ त सानीमा ठुल्यामाको छोरा हौ भनेदेखि यस्तो बाधा गर्यो भनेदेखि ल भइहाल्यो भनेदेखि तिमीहरूको जो तिमीहरूको सत्यनाश पार्छौ हामी भनेदेखि अब तिमीहरूलाई जो देखिसकेपछि चाहे जत्रो सुकै ठुलो होस् तापनि सानो होस् जो सुकै भए पनि अनिखेरि जो अनिखेरि नखाइकन जो छाडै छाड्दैन नमारिकन छाडिने होइन भनेर भन्ने कुरा त्यस्तो जो गडुरले त्यस्तो भएको हुँदाखेरिमा अनिखेरि त्यहाँबाट जो उतापट्टि जो सर्प देखियो भनेदेखि ल गडुरले त्यो सर्पलाई मारी छाड्छ हजुर ल हेर्नु त मारिहाल्छौ हरेक किसिमले त्यो चुच्चाले ठुँगेर नङ्ग्राले चिथोरेर जेसुकै गरेर पनि त्यसलाई जो पारिएको हुन्छ। आमाका गल्तीले गर्दाखेरि मतलब छोराहरूले पनि छोराछोरीले पनि त्यसरी दुःख पाएका छन् महाराज। आमा बाबुले गल्ती सकेसम्म गर्नु हुँदैन है किन छोराछोरी सम्बन्धलाई पनि जो बाधा पर्दो रहेछ बाधा अप्ठ्यारो पर्दो रहेछ अनिखेरि छोराछोरीले पनि दुःख पाउँदो रहेछन् र आमा कद्रुले गल्ती गर्नाले गर्दा त अहिलेसम्म पनि ल हेर्नु सर्प जस्तो सुकै ठुलो अजिङ्गरै रहेछ भने पनि अनिखेरि गडुरले घटाइसकेपछि त्यसलाई टुक्रा टुक्रा पारिदिइहाल्छ
त्यहाँबाट त्यसलाई चाहिँ मारिदिइहाल्छ अनि त्यस सेतुले गर्दा सर्प देखियो भनेदेखि बाटो छोडेन भने गडुर गडुर गडुर भनेर भनिदिएपछि अनि खेर त सर्प त्यहाँबाट भाग्छ, ओहो गडुरलाई पो बोलाइदियो नि हाम्रो शत्रुलाई अब हामीलाई मार्छ भनेर अनि खेर त्यहाँबाट भाग्छ महाराज। अब त्यस्तो त्यस्तो किसिमले गरिकन अनि खेरि अब त्यहाँबाट त्यस्तो हो अनि खेरि पक्षीमा त्यो गडुर त्यस्तो त्यो शक्ति भएको चिज हो महाराज गडुर। त्यहाँबाट देवतामा को त मान्छेलाई पनि विष्णु, परमात्मा प्रभु भगवान विष्णु, ओहो जेसुकै हुँदाखेरिमा पनि विष्णु, ओम विष्णवे नमो भनेर भन्छौँ हामीहरू पूजा गर्दाखेरिमा पनि जेसुकै गर्दा, काहीँ कसैलाई जो यसो केही हाम्रो गोडाले छोइयो भने पनि ओहो विष्णु विष्णु भनेर भन्छौँ भगवान्लाई सम्झिन्छ। महाराजहरू जब त्यसरी चाहिँ भगवान्लाई सम्झिनाले गर्दा हामीहरूलाई जो लागेको पाप छ भने पनि त्यो पाप नाश होस् भनेर विष्णु विष्णु भनेर भन्नको अर्थ त्यो हो महाराज। त यस्तो कसैलाई कसैलाई जसैलाई पनि हामीहरूले जो लाताले लाती लाउनु हुँदैन अनिखेरि लाती लाग्यो भनेदेखि परमात्मा प्रभु भगवान्लाई त्यसरी चाहिँ विष्णु विष्णु भनेर जो सम्झिने कारण त्यो हो, किन अब त्यो त पाप लाग्यो अनिखेरि त्यो पाप नलागोस् है प्रभु भनेर भगवान्लाई सम्झेको अर्थ त्यो हो महाराजहरू। अब वर्ण चार वर्णहरू मध्येमा ब्राह्मण वर्ण महाराज अब शक्ति भनेको कुरो केमा छ ब्राह्मणमा पनि छ अनिखेरि ब्राह्मण अब ब्राह्मणमा त कति शक्ति छ त भनेदेखि अब त्यस्तै किसिमका ठुल्ठुला शक्ति छन् जति भएका यस्ता ज्ञान भए यस्ता बुद्धि भए यस्ता उपदेशहरू भए यस्ता मन्त्रतन्त्रहरू भए सारा सम्पूर्ण कहाँबाट पाइन्छ अनिखेरि ब्राह्मण ब्राह्मण गुरुबाट पाइन्छ हे महाराजहरू। जब त्यस्ता किसिमले गरिकन त्यो गुरुहरूले अनिखेरि जसरी जो मन्त्रतन्त्रहरू अनिखेरि हरेक किसिम जुन चिजहरू सबैलाई जो बाँड्नु पर्दछ र त्यस कारणले गर्दाखेरि म अनिखेरि वर्ण म ब्राह्मण ठुलो अनिखेरि त्यस्तै अब उतापट्टि जो मित्रतामा को ठुलो त भन्दा भाइ लानुहोस् दाजुभाइ भन्दा जो ठुलो चिज अरू कोही पनि हुँदैन लानु त मित्रतामा ल अनिखेरि त्यहाँ जब त्यस्तो भइसकेपछि मित्रतामा चाहिँ भाइ ठुलो अनिखेरि जब हामीलाई जो पर्दाखेरिमा पनि दाजुभाइ चाहिन्छ मर्दाखेरिमा पनि जब दाजुभाइ चाहिन्छ अनिखेरि दाजुभाइ जति त्यो ठुलो अरू केही पनि हुँदैन। जस्तै अब उताबाट के हो त भनिसकेला भने नदीमा जस्तै चाहिँ के हो त भनिसकेला भने गङ्गा ल अब गङ्गा नदी त असाध्य जो ठुली पो छ नि त आमामामा ल अनिखेरि अब त्यसरी गङ्गा गङ्गेती यो त बृहद प्राणकण्ठै गलैरपी भनेर भनेको छ केमा भनेको छ गरु पुरानो भनेको छ। जस्तै जो हजुर हामी जस्तै जो मर्ने बेला भयो मर्ने बेला भइसकेपछि उपरान्त अनिखेरि जो भए गङ्गाजीकै जल ल्याएर खुवाउनु नभए पनि जो अरू अन्तैको जल भने पनि जो गङ्गाजीको सम्झना गरेर जो खुवाइदिनु अनिखेरि गङ्गा गङ्गेती यो त पर्याप्त प्राणकण्ठै गलैरपी भनेर भनिएको छ अनिखेरि प्राण बेला अवस्थामा अनि जब त्यसरी जो गङ्गा गङ्गा भनेर हामीहरूले जो गङ्गाजीको नाम स्मरण गर्यौँ भनेदेखि एकदम शीतल गरिकन हामीले गरेका सम्पूर्ण पापहरू गङ्गाजीको काम के पखाल्ने पखाल्ने अर्काको जो पाप पखालेर आफूले लिइदिने उसलाई जो शुद्ध बनाइदिने ल हेरिबस्नु त्यस्तो चिज कहाँ पाउनु ल यस्ता हरेक किसिमको जो फोहोर फाहार जे जति छन् त पनि गङ्गाजीले ल यो फोहोर हो यस्तो जो अप्ठ्यारो चिज हो यो दिशा हो अथवा यो पिसाब हो अथवा यस्तो जो मैला हो यो दैला हो केही हो यस्तो चिज म पखाल्दिनँ म राम्रो चिज मात्रै पखाल्छु भन्दै गङ्गाजीले जुनसुकै चिज पनि पखाल्दिने अनि त्यो आफूले सिनेत पार्ने आफूले लिइदिने उतापट्टि जो अनि हामीहरूलाई जो एकदम सफा दान दिने उहाँले त्यो उहाँको जो त्यो दान हजुर हामीले प्रयोग गर्ने बास उहाँले त्यस्ता किसिमको जो कष्टहरू खप्ने हे महाराज हेर्नुहोस् त्यो सेतुले गर्दाखेरिमा यस्ता किसिमको जो गङ्गाजी अनिखेरि अब यो गङ्गाजीको हामीहरूले सधैँभरि जो नाम लिनुपर्छ हे महाराज हेर्नुहोस् हामीहरूले जो सकेसम्म जो स्नान गर्दाखेरिमा पनि गङ्गाजीमा गएर स्नान गरौँ अनि जो यदि जो भएन सकिएन भने पनि जो हामीहरूले घरमै जो यसरी स्नान गर्नुपर्छ भने पनि गङ्गे चाहिँ भने चाहिँ गोदावरी सरस्वती नर्मदे सिन्धु कावेरीजी जलेश्वरी सानिदेऊ गुरु भनेर भनी हरेक किसिमका जो मन्त्रतन्त्रहरू गरेर त्यसरी जो गर्नु उतापट्टि स्नान गर्नाले गर्दा सम्पूर्ण पापहरू नाश भएर जान्छौ हे महाराज हे जन्मेजय जो भनिकन सोध्नुभएका राजा जन्मेजयलाई उतापट्टि जो पैसा पाल्ने नामका जो गुरुले ल्याएर बताउनु भएका जुन किसिमका जो कथाहरू हुन् सोहिने कथाहरू ल्याएर यतापट्टि जो जुन
हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले चाहिँ धर्म उपधर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस्। एउटा ज्यासरी सर शान्ति हुन् शनि सद आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का बराबरी शान्ति हुन् राहु सङ्कट आदि गरेका ग्रहहरू शान्ति हुन्, यहाँहरूको जो कल्याण होस् मङ्गल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो जस्तै हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथावती विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगतपते रक्ष मे स्तनय कृष्ण त्वम् अहं शरणं गत नारायण ओ श्रीकृष्ण।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी कालिन्चौ गाउँपालिका वडा नम्बर 7 भवटिनी गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु। यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो मर्नु।

एक बर्तन छैन भिखगरी खान्छन् रुखमणि बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण भजनारायण सजन हो जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो कति मुनि छन् कति रङ्गिँदैछन् कति लटाका प्रेम हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा भुडीमै ठिक

यौवन सकिँदा काम छ थट्टा, पानी सुके पछि पोखरी झुट्टा। धन सकियो त जान बिरान, तत्त्व बुझे पछि संसार छ टुना। भजनारायण भजनारायण भजनारायण सजन हो। इत मित सुतर जन तन धन नारी, गोठ रखे त पशु घर बारी। सबै जाहीका ताही रहनेछन्, तिमी कनै मले खैचिलिनेछन्। भजनारायण भजनारायण भजनारायण सजन हो।

चकचकी स्वप्न सरियो भजनारायण भजनारायण भजनारायण सजन हो।

बिगुजार मेरो नाम लक्ष्मी ओली लादु हो। म भजन दुवटा तिनवटा भजन भन्न यहाँ आएको। कृष्णजीको दयालु माना के आउँछौ हामी नआउनु नभन, आउँछौ हामी नआउनु नभन, आउँछौ हामी नआउनु नभन। कृष्णजी

एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: गाली।
1: माघा पौवा घर मेरो आहाले पूर्ण गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा श्लोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सदाउ न कन त आइसाउनौ भनेकै मने हे सर्वतरे के सुनाउनु भयो है धेरै कथाहरू सुन्छौ फेरि पनि सुनाउनु अरूलेला कथाहरू जसुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेतो सरै बिस्तारै गर्छु अब देवीको महिमा अपार बुझ हैली लाउनैको सब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तब दछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु न सदा शिव पनि आराधना गर्दछन् जान्दैनन्ती पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्रे व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै देदा थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काई पढुन् कसरै भने तिमाथि करुणा गरे राजा छले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त ध्यानै त गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभो रचना पुराण इतिहास तिनका निमित्त पने यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानिले अगाडि तिमीमा सोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाउने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमीमा सोही बताइदिए बाबा श्री हरिनाम सम्झन भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतार भयो स्वर्गाधिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ वहाँ नाताका हात जन्म व्यर्थ गयो। कस्ताहरू दशताले सो पत्रमा पनि पढाइ गराउँला। अब बन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब। बिना त बिखे कुमार भएका जो भर्मचारै थिए, यस्ता नारदजी उसै बखतमा आई अगाडि भए। सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पने। हे सर्वचरेके मलाई अब त आशा भयो पुत्रको, कसले खुसी भए दिनन्द्र वरदानी छ पुराई हुन्छ यो। पुत्रोपादनको निमित्त अहिले कुन देवता दान गरौ, यसै कारणले बिकारेमा भए सचे पाउ बरो। श्री व्यासको प्रश्न सुनेर तहाँ भन्दा भए नारद फेरि वहाँ, हे व्यास जो यो तिमीले मलाई सोधिल्याउने भक्ति ठुलो लगाई, कुन देवता ध्यान गरौ भनेर सोध्यौ तिमीले भ्रमण परेर। यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको।
0: म मेरो घर गौरी शङ्कर गाउँपालिका वार्ड नम्बर 4 हो। म मेरो नाम सीता उप्रेती हो। राजा जङ्गलमा शिकार गर्दै एक्लै गएका थिए, तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए। घाँस काट्नु भनेर गए कि भिरामा टिको खस्यो पातैमा, जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा। काकोइली बनमा ढुकुर जुरेली रानी चरी धोबिनी,

가라. 오 사바이잔 거다 제가레 우하니 이설고 나마 발후니 까마 사바이잔 박다전리 나라이나 하전

साह्रो तरहले काम लाग्छ भने हो जुन बखतमा हामी धरती मातालाई छोडेर जान्छौँ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौ नारायण लानु केही छैन।

दानागरौ धरीमा गरौ खुला गरौ बाटो यति राम्रो शरीर पनि होइ जान्छ माटो भाइ बन्धु नाता दारा सबै बन्धु तोडिए इमारतको हुकुम बसी